Thank you.

hospital delivered our baby truck lot. Thank you.

Corona

समाचार अब विस्तारमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतको तीनटा राजदूत संगठन गठन गरे।

0: अमेरिकी कार्यकालका अबनसँग भेट गर्ने तालिका छ। यसैबीच प्रधानमन्त्री शाह र राष्ट्रपति सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। शाहलाई भेट्न लामिछाने हिजो साँझ बालुवाटार पुग्नु भएको थियो। उहाँहरूबीच 45 मिनट कुराकानी भएको नेताहरूले बताएका छन्। प्रधानमन्त्री शाहले आफू एक्लिएको भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि लामिछाने शाहलाई भेट्न पुग्नु भएको थियो। उहाँहरूका बीचमा पार्टी राजनीति सहित केही राजनैतिक नियुक्ति सरकारका सम्भावित कदमबारे कुराकानी भएको छ।
1: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठकमा विभिन्न चार विधेयक प्रस्तुत गर्नुका साथै मन्त्रीहरूसँग मौखिक प्रश्नोत्तर गर्ने कार्यसूची छ। दिउँसो 1 बजे बस्ने सिंहदरबारमा बस्ने बैठकमा राष्ट्र मन्त्रालय र युवा श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यस्तै बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम अग्लेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमन गर्ने विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। प्रधानमन्त्री शाहको तर्फबाट कानून मन्त्री गौतमले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावका साथै राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। आज विभिन्न संसदीय समितिहरूको पनि बैठक बस्दैछ।
0: नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज पनि जारी रहने भएको छ। दिउँसो 1 बजे केन्द्रीय कार्यालय सानेपामा शुरू हुनेछ। हिजो शुरू भएको बैठकमा पार्टीको महाधिवेशनको तयारी, सरकारका गतिविधि र प्रदेश सरकारमा विकसित राजनैतिक परिस्थितिका विषयमा छलफल शुरू भएको थियो। बैठकमा सभापति गगन थापाले समसामयिक राजनैतिक विषय र प्रस्ताव केन्द्रित विषयवस्तुबारे जानकारी गराउनु भएको थियो। महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यस्तै महाधिवेशन तयारी, नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अध्यावधिक र वितरणका साथै महाधिवेशन तयारी समिति र विधान मसौदा समिति गठन लगायतका विषयलाई छलफलका लागि अघि सारिएको छ। पछिल्लो समय तराई मधेसमा भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने विषयमा समेत छलफल शुरू भएको छ। सरकारका 100 दिनपछिका गतिविधि तथा प्रमुख प्रतिपक्षी दलका रूपमा संसद र संसद बाहिर कंग्रेसको भूमिकाका विषयमा पनि छलफल हुनेछ। यसै गरी प्रदेश सरकारमा विकसित राजनैतिक परिस्थिति, सदस्यता व्यवस्थापन सम्बन्धी केन्द्रीय समितिको निर्णय अनुमोदन, नेपाली जनसम्पर्क समिति, सामयिक राजनैतिक विषय तथा भ्रातृ संस्थाको विधान सम्बन्धी विषय पनि बैठकका एजेण्डामा समेटिएका छन्। यिनै विषयमा आजको बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्नेछन्।
1: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभीटी अन्तर्गत देशभरका ज्यालादारी कर्मचारीहरू आन्दोलित बनेका छन्। 67 आंगिक शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले केन्द्रीय कार्यालय घेराउ गरेका हुन्। साउन 14 गतेदेखि देशभरका 67 आंगिक शिक्षालयमा विभिन्न चरणका आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आए पनि सिटीभीटी व्यवस्थापनले कर्मचारीका माग प्रति कुनै सुनवाई नगरेपछि पूर्व घोषित कार्यक्रम अन्तर्गत देशैभरिका करिब 2200 करार तथा ज्यालादारी श्रमिकले आजदेखि केन्द्रीय कार्यालय सानो ठिमी घेराउ गरेका हुन्। उनीहरूले समान कामका लागि समान ज्याला पाउनुपर्ने माग राखेका छन्। उनीहरूका मागमा स्थानीय भत्ता, दुर्गम भत्ता, महँगी भत्ता, प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा तथा पेशागत स्थायित्व लगायत रहेका छन्। लामो समयदेखि परिषद मातहतका विभिन्न शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले समान प्रकृतिको काम गर्दै आए पनि सेवा सुविधा र पारिश्रमिकमा विभेद गरिएको भन्दै न्यायोचित व्यवस्था गर्न माग गरेका छन्।
0: पाल्पा र नवलपरासीमा आज बिहान भएको सवारी दुर्घटनामा 16 घाइते भएका छन्। पाल्पाको तिनाउ गाउँपालिका 4 चिउरी डाँडामा पिकअप जीप दुर्घटना हुँदा 10 घाइते भएका छन्। बिहान करिब 7 बजे LU-1J-2237 नम्बरको पिकअप जीप अनियन्त्रित भई सड़कबाट करिब 110 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा जीपमा सवार चालक सहित 10 घाइते भएका छन्। घाइतेमध्ये 1 अवस्था गम्भीर र 9 अवस्था मध्यम छ। उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। यस्तै नवलपरासी बर्दाघाट सुस्ता पूर्व काबासो नगरपालिका 16 पत्थर खोलाको पुल नजिक माइक्रोबस अनियन्त्रित भई पल्टिँदा 6 घाइते भएका छन्। नारायणगढ़बाट बुटवलतर्फ जाँदै गरेको LU+01001J 1000 नम्बर को माइक्रो टायर पंचर भएपछि अनियन्त्रित भई पल्टिएको थियो। घाइते सबैको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: चितवनको खैरेनी नगरपालिका एक शाही चोकमा बसको ठोकरबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। आज बिहान शाही चोक स्थित पूर्व पश्चिम राजमार्गमा महोत्तरीबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश 03001/2728 नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिएको थियो। बसको ठोकरबाट गम्भीर घाइते भएका अन्दाजी 35 वर्षीय पुरूषलाई प्रहरीले घटनास्थलबाट उद्धार गरी उपचारको लागि अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्। मृतकको परिचय खुलेको छैन। यस्तै सिराहाको कर्जुनहा नगरपालिका 2 मन्दिपुरमा हिजो साँझ बोलबम श्रद्धालु सवार ट्र्याक्टर दुर्घटना हुँदा 15 घाइते भएका छन्। घाइते मध्ये 1 अवस्था गम्भीर रहेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर ट्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। प्युठानका अग्रज कम्युनिष्ट नेता संविधान सभा सदस्य दीपक केसीको 85 वर्षको उमेरमा निधन भएको छ। उहाँको 85 वर्षको उमेरमा गैराती निधन भएको पारिवारिक स्रोतले जनाएको हो। लामो समयदेखि वामपन्थी राजनीति र सामाजिक आन्दोलनमा सक्रिय केसी प्युठानका एक अभिभावक व्यक्तित्वको रूपमा चिनिनुहुन्थ्यो। उहाँ 2064 संविधान सभा सदस्य हुनुहुन्थ्यो। मुटु रोग, निमोनिया लगायत समस्या देखिएपछि उहाँले राजधानीका विभिन्न अस्पतालमा उपचार गराइरहनु भएको थियो। उहाँको अन्त्येष्टि आज दिउँसो प्युठानको खरीबोट नजिक झिम्रुक खोलाको किनारमा गरिने परिवारले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकासँग कुनै पनि वार्ता नगरेको जनाउँदै हर्मुज जलमार्ग पुनः खोल्न विभिन्न शर्तहरू अघि सारेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पुनः बढ़ेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य करिब 1.2% फेरि प्रति ब्यारेल 84.58 अमेरिकी डलर पुगेको छ। त्यस्तै अमेरिकी कच्चा तेलको मूल्य पनि करिब 1.1% बढ़ेर प्रति ब्यारेल 79.28 डलर पुगेको छ। हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानसँगको वार्तालाई लोकी अर्थात कम प्राथमिकताका साथ अघि बढ़ाइरहेको बताउनु भएको थियो। तेहरानले अमेरिकाले इरान र उसका क्षेत्रीय सहयोगीहरू विरूद्धका आक्रमण रोक्नुपर्ने, इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउनुपर्ने, इरानहरूपर तैनात अमेरिकी सैन्य बल फिर्ता गर्नुपर्ने, अमेरिकी प्रतिबन्ध हटाउनुपर्ने, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने तथा युद्धबाट भएको क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ। जुलाईमा पुनः युद्ध शुरू भएपछि इरानले महत्वपूर्ण जलमार्ग बन्द गरे यता तेल बोक्ने पानी जहाजहरू हर्मुज जलमार्ग हुँदै ठूलो मात्रामा आवाजावत गर्न सकिरहेका छैनन्। यसबाट विश्वभर आपूर्ति हुने कुल तेलमध्ये करिब 20% ओसार पोसार हुने यो जलमार्गको संचालन प्रभावित बनेको छ। यसैबीच इरान स्थित हुती विद्रोहीहरूले पनि अदनको खाड़ी र हिन्द महासागरलाई लाल सागरसँग जोड्ने बाब अल मन्देब जलमार्गमा आवतजावत अवरूद्ध गरेपछि तेलको आपूर्ति प्रभावित हुने क्रम थप गम्भीर बनेको छ। हुती विद्रोहीहरूले लाल सागरको तटीय क्षेत्रमा रहेको साउदी अरबको एक तेल प्रशोधन केन्द्रमा समेत आक्रमण गरेका छन्।
1: र अब खेल समाचार। लिभरपुलले 2 गोलको अग्रता जोगाउन नसक्दा मोनाकोसँग 3-2 गोलले पराजित हुन पुगेको छ। एनफिल्डमा गैराती भएको फ्री सिजनको मैत्रीपूर्ण खेलमा लिभरपुलले शुरूआती अग्रता लिए पनि दोस्रो हाफमा मोनाकोले 3 गोल फर्काउँदै जित निकालेको हो। लिभरपुलका लागि अलेक्जाण्डर इसाकले 16 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। 29 मिनटमा फ्लोरियन वेट्सले गोल थपेपछि लिभरपुल 2-0 अघि बढ़्यो। पहिलो हाफको अन्त्यतिर मोनाकोले
3: अन्तर घटायो। 44 मिनटमा अलेक्जान्डर गोलोभिनले पेनाल्टी मार्फत गोल गर्दै मनाकोको पुनरागमनको शुरूआत गरे। दोस्रो हाफमा मनाकोले दुई थप गोल गर्यो। 56 मिनटमा मिका बियरेथले गोल गर्दै खेल 2-2 को बराबरीमा पुर्याए। त्यसपछि 88 मिनटमा पेरिस ब्रुनरले गोल गरेपछि मनाकोले 3-2 को अग्रता बनायो।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: प्रधानमन्त्री शाहले आज छिमेकी देशका राजदूतहरूसँग एक्लै एक्लै भेट्दै भारतीय राजदूत संघको छलफल शुरू।
0: प्रतिनिधि सभा बैठकमा आज परराष्ट्र र श्रम मन्त्रीले जवाब दिने। कंग्रेस केन्द्रीय समिति बैठक पनि जारी रहने।
3: सीटीभीटी अन्तर्गत देशभरका ज्यालादारी कर्मचारी आन्दोलित 2000 बढ़ीको उपस्थितिमा केन्द्रीय कार्यालय घेराउ।
0: हर्मुज जलमार्ग सम्बन्धी इरानको शर्तले तेलको मूल्य वृद्धि। बाल अल मन्देव जलमार्गमा हुती विद्रोही समूहको आक्रमण।
3: र प्रिसिजनको मैत्रीपूर्ण खेलमा लिभरपूल मोनाकोसँग पराजित।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चू र धर्मराज विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस्।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा हिट 103.8 मेगाहर्ज।
5: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
6: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
5: हो र, कहाँ छ र त्यस्तो?
6: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
7: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
8: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
7: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
8: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9560-62028 र 9901479716।
7: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
9: यसको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत भनेको।
10: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
9: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
11: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
10: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
11: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि। प्रोप्राइटर रामो विश्वकर्मा 9811-16069, राजु विश्वकर्मा 9807-69142।
12: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
13: म्याडम, धुम्रपान भनेको के हो?
12: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
13: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
12: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्र कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा 80 लाख मानिसको मृत्यु हुने गरेको छ।
13: अनि म्याडम, यो
14: यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नपस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
15: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी
16: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
17: कक्षा बाह्र उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
16: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जितिएको आधारमा विशेष छुटको व्यवस्था रहेको छ
17: कक्षा बाह्रको परीक्षामा

Thank you.

বাকি

I'm going to go to the hospital.

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोलबाराही 103.8 मेगाहर्ज।
1: भदौ 1 गते देखि 8 गते सम्म चिवनधाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
2: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: धार्मिक महोत्सवका आकर्षणहरू
2: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
3: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
1: कथा सहितको झाँकी गीति नाटक
2: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरूकुलको अवलोकन,
1: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
2: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
1: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहु।
4: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
5: हो र, फेरि कहाँ तारेछन् बाबुले पसल?
4: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
5: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
4: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
5: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
6: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
5: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 55 507।
8: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
9: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
8: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा फेत्री बजार।
10: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपराइटर भूज बहादुर सुनार,
4: मोबाइल 98058 35537 र 98066 15800।
11: घर त साह्रै चित्त बुझ्नु भयो होइन बडी, अब किचनको लागि पनि सामान कति ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
5: बुढा केलाई चिन्ता लिनु छ र, पल्लो घरतिर सबैले सबै गिफ्ट एन्ड किचन कर्नर कि सामान ल्याएको रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने 200 देखि 3 किलोमिटर दूरसम्म होम डेलिभरी समेत गरिन्छ।
12: के भयो दाई, पैसा भएपछि के को त नाम हेर्नु भाइ, घर बनाउनुहोस्। बाटो चामल लिन कहिले कुन पसलमा कहिले कुन पसलमा ढुङ्गा ढुङ्गा
13: उच्च स्तरका छड सिमेन्ट रङ सेनिटरी फिटिङ जस्ता पाता सिपिभीसी पिभीसी पाइप पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। छापा हार्डवेयर सप्लाई शुक्लाबन्दी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु पोइन्ट भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 065-4-14-236 मोबाइल 98-5-60-78-302 र 98-4-60-78-302
14: पेट भरि निकै हो भन्या
15: यो हो बोनस चाउचाउ।

முன்னாடி

0: Yeah.
1: उपचार गर्ने विधि आदेश
0: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागुङ्गा फरा फोन 061-582-7779-5387-80
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो।
2: अनि भइसक्यो कि गाउँ जाने मोटरमा पागल पत्र परिन्छ कि
1: त्यसको चिन्ता लिनु पर्दैन नि। खैरी नै झरेपछि त सातकोटा राईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
2: होटल
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूको सेवामा समर्पित खैरिनीकार आर्मी ब्यारकको ठिक कार्य भएको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरुम सहितका सुविधा सम्पन्न सबै थालु कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बबेलको मासु, क्यान्डी र सुरुङ्गी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनीकार बजार, तपाईँको अर्जुन सातकोटा, मोबाइल 98-5-23-420, 98-41-54-674 र 98-4-60-23-420।
3: निसन्तान 15 बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आइभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
5: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलीगौंडामा आउँदै हुनुहुन्छ।
4: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलीगौंडा, फोन 063-414-233, मोबाइल 98-678-1887।
6: खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता, चप्पल, सुट, प्यान्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98-066-81-115।
10: सूचना यस तनहु सेवा हस्पिटल दुलीगौंडा बिपी चोकमा यही साउन 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, पोखराका हार्जनी तथा नशा रोग विशेषज्ञ,
11: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
12: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
13: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
14: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरु, वरिष्ठ नाकान घाँटी तथा रोग विशेषज्ञ डाक्टर शासन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुशील कालुरस्थान मण्डल, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमा स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
5: सहर सेवा अस्पताल दुलीगौंडा, फोन 063-4-3-6-7, मोबाइल 98-5-60-44-343।

ಆಧಾರ.

Baby, can you light up the light?

0: This is Radio Dwarbarahi, 2.8 megahertz.
1: Station 1.
0: Studio 5.
2: अहिले दिउँसोको 1 बज्यो.
3: टाइम चेकको साथमा बनके पालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ. अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ. प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301.
4: नेपाली चलचित्रका गीत संगीतहरू

0: तय नेल र धनीलाई तेल दिएको छु भने ठोक गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आक्कल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन सुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्थिति हुन्छ, जो मन्दिर एकदमै बोल्छ।
1: एउटा

धेरै रमाइलो अनि आइटम सङ्गलाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने सबै साथीहरूको लागि भने प्रोग्राममा चामल बजारमा टाइटलमा सजिएको सुमधु सङ्ग राखिरहेको छु। लुटु मुभीबाट रहेको निकै नै रमाइलो सङ्ग रहेको छ, स्वीकार्नुहोला है त।

सहयोगको लागि भने प्रोग्राममा सँग गर्ने पद्धतिको लागि रहेको छु। मतलब सङ्ग रहेको छ, ठुली मुभी बाटो रहेको छ भने

साथी म पनि मर्सिदी क्या हो टोली टाइटलमा सजिएको अलिकति मेरो माइलोसँग पनि आयो माझ कार्यक्रम स्थान दिइसकेको छु भने सोध साथी अघिको लागि भने प्रोग्रामको हाम्रो पहिलोको विषयक विश्रामतर्फ जानुपर्ने बेला पनि हाम्रो भइसकेको छ र विश्रामपूर्व जानु अघि प्रोग्राममा काली दाई टाइटलमा सजिएको सँग राख्दैछु यस मधु सँग राख्दै जाँदैछु प्रोग्रामको पहिलोको विषयक विश्रामतर्फ भने त्यति बेलासम्म भने हामीलाई सुन्दै गर्नुहोला है त

0: This is Radio Purbarahi, 102.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासित आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचेपानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली सुकना गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजान गुरुङ मोबाइल 9850188461 र सिजन गुरुङ 9745440900
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
0: एक फिलिगौडा पोलिक्लिनिकमा यही प्रगर छ गति पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
2: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
0: हाइजोनी नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुनिल आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
0: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछ
2: यस दुलीगोडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल फिस्टुला र प्रेसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
0: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
2: सब जानकारीको लागि सम्पर्क दुलीगोडा पोलिक्लिनिक प्राली फोन 0654141929 र 9850631353
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरेट पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
0: प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेरा सिंह जोशी डाक्टर चुम्बय पुन
0: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
3: हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर एग्यमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाडजोर्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
0: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन
3: युरोलोजिस्ट तथा मृदौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
0: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान जेनेटोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
0: एन्टिबियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचर प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ डाक्टर सुस्मिता गुरुङ
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
3: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
4: वार्ड आईसीयू एम आईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टिएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछ
5: 24 घण्टा पाथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यूरो फोन 0163-590-162-590-163
1: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
0: हजुर टेबल हरान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रुटा पोल्ने ढुङ्गा र 35 ढुङ्गाहरू पाइन्छ
1: वर्ष टिकाऊ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागुणदेखि दुई काछी पानी तडहो तपाईँ रमेश भुजेल फोन 9856-32475 र 9800-11-32475। कान्छे भोलि घर पूजा गर्नुपर्ने कलेजबाट पर्खेका पूजा सामग्री लिएर है हस् मम्मी नयाँ घरमा फुलरोपको गमलाहरू पनि ल्याउने भन्नुभएको होइन। हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र पाइन्छ नि दुरीगोडाको सेन्सीको पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्ता गर्नु न।
6: हजुर हामी कहाँ रुद्री एकहा प्रतिबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाभवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीको पूजा सामग्री पसल प्रभुभन्दा एक घरमाथि
6: बजार समीक्षा गुरुङ सम्पर्क 8
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुभयो।
5: सुन्नुहोस् न ब्यानर बोर्ड र एपसेटको काम त सबै सिक्किम एपसेट प्रेसबाट नै गर्न पर्छ कि त्यहाँ राम्रो मात्र होइन उत्कृष्ट पनि छ कार्यक्रम।
7: हजुर सिक्किम एपसेट प्रेस शुक्लागण्डकी चार दुले गौडा गणपति लघुवित्त रहेको भवनमा
8: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर वुडिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ग्याज स्टिकर बिल भरपाई पासबुक ब्रोसर पंशुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: तपाईँ घर गोविन्द सिद्धेल फोन 9856-28543 वा 9847-0077।
9: सेन्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोपाइटर पासा राजु मोबाइल 9806-13-195 र 9847-15368।
10: This is Radio Gurbarahi 103.8 MHz.
11: साथीको प्रोग्रामको वैध व्यावसायिक विश्राम लगतै फेरि पनि यहाँहरू सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम फिल्मी संसारमा पुनः स्वागत गर्दछु भने श्रोता साथी म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ त रहेको छु र अब ठिक दुई बजेको टाइम ठिकसम्म यहाँहरूसँग रहनेछु भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 जनसम्मको आवाज साथै www.radiodhorbarahi.com रेडियो ढोरबाराही टेलिभिजन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ र आजको एपिसोडमा रहेर हामीहरू नेपाली हिट आइटम मुभीसँगलाई कार्यक्रम स्थान दिइरहेका छौ भने अहिलेको लागि भने श्रोता साथी प्रोग्राममा बेबी चमेली टाइटलमा सजिएको सङ राखिरहेको छु श्रीजानु होला।

Azıcık da sahibi sayılamaz çocuk son kaybını yatmak kaydımız değil. भयो होला र विशेष गरी सोध साथीहरूको लागि भने प्रोग्राममा पशुपति सङ्ग राखिरहेको छु स्वीकार्नु होला है।

हजुर सर, आज पर्सिपति टाइटलमा सकिएको मुभीलाई सकिएको सङलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु भने यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला। र श्रोता साथी अहिलेको लागि भने फेरि पनि प्रोग्रामको हाम्रो अर्को व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला भइसकेको छ। र विश्रामपूर्व जानु अघि फेरि पनि प्रोग्राममा अर्को सुमधुर सङलाई राखिरहेको छु। चुलबुल चुलबुल टाइटलमा सजिएको सङ रहेको छ, स्वीकार्नु होला भन्दै हामी फेरि पनि भेट्नेछौँ छोटो व्यावसायिक विश्रामपछि। है त।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: लर्न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिस टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414008
3: सधैँछै यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला
5: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
6: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन

0: एसएसजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
2: र 9867

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856328073।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुसी पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur. Pokhara 3 Kasti, Nepal. Phone 061-544-761 570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: This is Radio Dhorbarahi, 103.8 MHz.

अब इसके तो साथ ही होगी एकजुन को भी शाम लगा दे फिर भी प्रोग्राम में यानी सम्पूर्ण श्रोता साथी तपाईँले हामीलाई रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiodhorbarahi.com.np लगइन गरेर विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ भने आजको एपिसोडमा रहेर हामीहरूले हिट नेपाली आइटम मुभी सङ्गहरूलाई कार्यक्रममा स्थान दियौं र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुभयो होला र त्यसै गरी अहिलेको लागि भने हाम्रो प्रोग्रामको निर्धारित समय पनि सकिने बेला भइसकेको छ र जाँदा जाँदै प्रोग्राममा फेरि पनि आउँछ अर्को रमाइलो आइटम सङ्गलाई राख्नतर्फतिर लागिरहेको छु। तिमीकै चोरी टाइटलमा सजिएको सङ्ग रहेको छ। यो मिठो सङ्गलाई राख्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ माझबाट विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हेभ अ गुड डे।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: बुढी तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
5: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ,
2: अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वागले, सम्पर्क 9846061268 र 9560602068।
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा,
9: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
8: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
10: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
8: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
10: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
8: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क
9: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
5: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846065999 छ।
11: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
12: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
13: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
14: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
11: ए हो र, हस् दाई, म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
15: 103.8 अन्तर्मन को आवाज
16: स्टुडियो टाइमचेक अहिले दिउँसोको 2 बज्यो
17: टाइमचेक को साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165301
18: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
19: ढोरबाराही हाइलाइट्स को साथमा
20: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
19: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004
21: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको 2 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस् प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा पनि प्रधानमन्त्री वीरेन्द्र शाहको विरोध भएको छ सभामुख डोलप्रसाद आर्यले सभा शुरू भएको घोषणा गर्न साथ विपक्षी दलका सांसदले उठेर विरोध गरेका हुन् त्यसपछि सभामुखले विपक्षी दलका सांसदहरूलाई बोल्न दिनुभएको छ सांसदहरूले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भनेर दिएको अभिव्यक्तिको विरोध गर्नुभयो गत जेठको 17 गते प्रधानमन्त्री वीरेन्द्र शाहले प्रतिनिधि सभामा दिएको अभिव्यक्तिपछि विपक्षीले उठेर विरोध गर्दै आएका प्रधानमन्त्री शाहले त्यसबारे अहिलेसम्म प्रष्टीकरण दिन आवश्यक भन्नुभएको छैन सभामुख आर्यले पनि प्रधानमन्त्रीको अभिव्यक्ति अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको छैन प्रधानमन्त्री वीरेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र भारतको सम्बन्ध द्विपक्षीय मित्रता पारस्परिक हित विकास साझेदारी र सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझै प्रगाढ बनाउँदै साझा हितको क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभएको थियो राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध र सहकार्यलाई अझै सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो प्रधानमन्त्री शाहसँग आज नेपालका लागि चीनका राजदूत चाङ माओ मिङले पनि भेट गर्ने कार्यक्रम रहेको छ नेकपाका सांसद गणेश बहादुर विश्वकर्माले न्यायालयको स्वतन्त्रताको विषयमा चासो व्यक्त गरेका अन्तर्राष्ट्रिय संस्था कानून न्याय तथा मानवाधिकार समितिले बोलाउनु नेपालको संविधान र संसदको नियमावलीको मर्म र भावना विपरीत भएको बताउनु भएको छ प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस बारेमा समितिको ध्यान आकर्षण समेत गराउनु भएको छ उहाँले भन्नुभयो समितिले उक्त घटनामा के गरेको भनेर नेपाल सरकारलाई सोध्नुपर्नेमा उल्टै स्पष्टीकरणका लागि अन्तर्राष्ट्रिय संस्थालाई बोलाउनु तर ती संस्थाहरू यो समितिलाई नटेरेर उपस्थित नै नहुनु संसदीय समितिको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको विश्वकर्माले बताउनुभयो काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सरकारले आपूर्ति सहज बनाउन पहल थालेको छ नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनसँग ग्यासको कोटा बढ़ाउन माग गरेको जनाएको छ यसअगाडि मासिक झण्डै 49,500 मेट्रिक टन ग्यास माग गर्दै आएकोमा बढ़ीमा 45,000 मेट्रिक टन मात्रै आयात हुने गरेको थियो पछिल्लो समय बजारमा अभाव बढ़े पछाडि निगमले झण्डै 55,000 मेट्रिक टन ग्यास माग गरेको हो यसबीचमा देशैभरि ग्यासको अभाव बढ़ेपछि सरकारले अनुगमन तीव्र पारेको छ गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा काठमाडौँमा विभिन्न ग्यास डिपोमा साधा पोशाकमा प्रहरी परिचालन गरिएको छ। ग्यास लुकाउने, कृत्रिम आवास सिर्जना गर्ने तथा तोकिएको मूल्यभन्दा बढ़ीमा बिक्री गर्नेलाई तत्काल कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। बजारमा ग्यास अभावको मौका छोपेर कालोबजारी गर्नेहरू विरूद्ध देशका विभिन्न जिल्लामा कार्यवाही समेत शुरू भएको छ। बाँकेको नेपालगंजमा ग्यास लुकाएको आरोपमा एकजना किराना पसललाई 50,000 रूपियाँ जरिवाना गरिएको छ। अनुगमनका क्रममा नेपालगंज 11 रहेको शंकर दयाल बद्री प्रसाद प्रोभिजन स्टोरमा 13 ग्यास सिलिण्डर लुकाएर राखेको अवस्थामा भेटिएपछि उपभोक्ता संरक्षण ऐन 2075 अनुसार जरिवाना गरिएको हो। सरकारले चालू आर्थिक वर्षको 3 महिना अर्थात यही साउन र आगामी भदौ तथा असोजमा 1 खर्ब ऋण उठाउने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तय गरेको ऋणको तालिका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासिक समयमा सरकारले 1 खर्ब रूपियाँ आन्तरिक ऋण उठाउने तयारी गरेको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋण तालिका अनुसार चालू आर्थिक वर्षमा सरकारले 4 खर्ब 10 अर्ब रूपियाँ आन्तरिक ऋण उठाउनेछ। पहिलो त्रैमासिकमा सरकारले ट्रेजरी बिल मार्फत 10 अर्ब र विकास ऋण मार्फत 90 अर्ब रूपियाँ ऋण उठाउने तयारी गरेको छ। त्यस्तै दोस्रो त्रैमासिकमा सरकारले ट्रेजरी बिल मार्फत 10 अर्ब, विकास ऋण पत्र मार्फत 80 अर्ब, नागरिक बचत पत्र मार्फत 2 अर्ब 50 करोड़ र वैदेशिक रोजगार बचत पत्र मार्फत 50 करोड़ रूपियाँ ऋण उठाउनेछ। त्यस्तै तेस्रो त्रैमासिकमा ट्रेजरी बिल मार्फत 30 अर्ब, विकास ऋणतर्फ मार्फत 90 अर्ब तथा चौथो चौमासिकमा ट्रेजरी बिल मार्फत 54 अर्ब, विकास ऋण मार्फत 40 अर्ब, नागरिक बचत पत्र मार्फत 2 अर्ब 50 करोड़ र रोजगार बचत पत्र मार्फत 50 करोड़ रूपियाँ ऋण उठाउने सरकारको योजना रहेको छ। निजी मेडिकल तथा डेन्टल कलेज संचालकहरूले फेरि आर्थिक संकटको समस्या अगाडि सार्दै पीजीमा अध्ययन गर्ने रेजिडेन्ट चिकित्सक र एमबीबीएस बीडीएस इन्टर्नलाई भत्ता उपलब्ध गराउन नसक्ने अवस्था रहेको बताएका छन्। एसोसिएशनले विशेष गरेर पीजी रेजिडेन्ट चिकित्सकहरूको निर्वाह भत्ता बढ़ाउने र एमबीबीएस बीडीएस इन्टर्नका लागि थप आर्थिक दायित्व सृजना गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने स्पष्ट पारेको हो। एसोसिएशनका अध्यक्ष डाक्टर ज्ञानेन्द्र मानसिंह कार्गीका अनुसार निजी मेडिकल कलेजहरूले आफ्नै ठूलो लगानीमा शिक्षण, अस्पताल, पूर्वाधार, उपकरण, प्रविधि र आवश्यक जनशक्ति व्यवस्थापन गरेर चिकित्सा, शिक्षा र स्वास्थ्य सेवामा योगदान दिँदै आएका छन्। तर अध्ययनसित नबढ़ाई वा संस्थाको आर्थिक क्षमता नहेरी निरन्तर नयाँ आर्थिक दायित्व थप्दै जाने हो भने त्यसको भार निजी संस्थाले थिक्न नसक्ने उहाँले बताउनु भएको छ। यस्तै पत्रमा विगतमा साबिकमा उपलब्ध गराउँदै आएको 20,000 रूपियाँ प्रति महिना निर्वाह भत्तालाई सहमति अनुसार 48,737 रूपियाँ कायम गर्दा समेत कलेजहरूमा थप आर्थिक भार परेको उल्लेख गरिएको छ। त्यसै आर्थिक भारलाई ध्यानमा राखेर निजी मेडिकल तथा डेन्टल कलेजले सरकारको सम्बन्धित निकायसँग सहमति र समझदारी बनाएको एसोसिएशनको भनाइरहेको छ। तनहुको दमोलीमा खाना पकाउने ग्यासको अभाव सर्कदै गएपछि सहज र नियमित आपूर्तिको माग गरेर माधव अधिकारीले अनसन शुरू गर्नुभएको छ। व्यास नगरपालिका 3 स्थित अनसन चौतारीमा अधिकारीले आजबाट अनसन शुरू गर्नुभएको हो। बजारमा पर्याप्त मात्रामा ग्यास उपलब्ध हुन नसक्दा सर्वसाधारण उपभोक्ता लामो समयदेखि समस्यामा परेको भन्दै उहाँले सम्बन्धित निकायको ध्यान आकर्षण गराउन अनसन शुरू गरेको बताउनुभयो। ग्यासको अभावका कारण सर्वसाधारणले घण्टौं लाइन बस्नुपर्ने, आवश्यक परिमाणमा ग्यास नपाउने तथा दैनिक खाना पकाउने जस्तो अत्यावश्यक काम समेत प्रभावित हुने अवस्था सृजना भएको अधिकारीको भनाइरहेको छ। ग्यास जस्तो अत्यावश्यक वस्तुको सहज आपूर्ति हुनुपर्छ। सर्वसाधारणले अभावका कारण दुःख पाउने अवस्था अन्त्य गर्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्छ, अधिकारीले भन्नुभयो। उहाँले दमौली र आसपासका क्षेत्रमा ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न र उपभोक्ताको सहज रूपमा ग्यास पाउने व्यवस्था मिलाउन माग गर्नुभएको छ। ग्यासको अभाव लामो समयसम्म कायम रहेमा यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिकी जीवनसँग पर्ने भन्दै अधिकारीले समस्या समाधानका लागि स्थानीय प्रशासन, सम्बन्धित सरकारी निकाय र ग्यास व्यवसायीहरू बीच तत्काल समन्वय हुनुपर्ने बताउनुभयो। आज साउन महिनाको अन्तिम सोमबार आज देशैभरिका शिवालय क्षेत्रमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ। साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा आराधना गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समाप्त गर्ने गर्दछन्। साउन महिनाको अरू सोमबार व्रत बसेर पूजा पाठ गर्न नपाए पनि अन्तिम सोमबारको दिन व्रत बसेर पूजा आज गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ। साउन सोमबार भगवान शिवको प्रिय वार भएकाले यस दिन श्रद्धालुहरूले व्रत पूजापाठ दान लगायतको काम गर्दछन्। अन्तिम सोमबारदेखि नै उपस्थित हुने भएकाले भक्तालुहरू आज विभिन्न शिवालय क्षेत्रमा बिहानैबाट लाइन लागेका छन्। बोलबम तीर्थालुहरूको पनि देशभरका शिवालय क्षेत्रमा आज घुइँचो देख्न सकिन्छ। उनीहरूले काठमाण्डुको सुन्दरी जलबाट ल्याएको जल पशुपतिनाथमा चढ़ाएका छन्। यस्तै काठमाण्डुको पशुपति, भक्तपुरको डोरेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हदेशी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिल वस्तुको दुग्धेश्वर, तनहुको देवघाट धाम, यस्तै शुक्ला गण्डकी नगरपालिकाको शुक्ला हेलिचार क्षेत्र तथा मुक्तिनाथ शुक्ला गण्डकी चियोवन धाम क्षेत्र, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कालानेश्वर, दाङको धारा पानी लगायतका शिवालयहरूमा पनि आज बिहानैबाट भक्तजनको घुइँचो लागेको छ। चितवन, नवलपरासी र तनहुको संगम स्थल देवघाटमा पनि आज साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेको घुइँचो देख्न सकिन्छ। भ्रष्टाचार मुद्दामा दोषी ठहर हुनुभएका पूर्व मन्त्री गोविन्दराज जोशीले सबै कैद छूट पाउनु भएको छ। उहाँ विशेष र सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर हुनुभएको हो। उहाँले ज्येष्ठ नागरिकले पाउने कैद छूटको माग सहित असारको 24 गते दिएको निवेदनको सुनवाई गर्दै पाटन उच्च अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले शुक्रबार कैद सजाया छूट गरेको जनाएको छ। 75 वर्ष माथिका ज्येष्ठ नागरिक ले 75% कैद छुट पाउने व्यवस्था अनुसार पूर्व मन्त्री जोशीले निवेदन दिनुभएको थियो। उहाँ अख्तियारको अनुसन्धानका क्रममा पहिला पनि 3 महिना 17 दिन थुनामा बस्नुभएको हो। न्यायाधीश पौडेल र कोइरालाले कारागार नबसे पनि कैद छुटको सुविधा पाउन सक्ने राय दिनुभएको थियो। कारागारमा बसेकाले मात्र निवेदन दिनुपर्ने राय न्यायाधीश रावलको रहेको छ। सुनको भाउ आज सामान्य घटेको छ भने चाँदीको भाउ बढ़ेको छ। सुन तोलामा 200 रूपियाँले घटेर 3,01,500 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलाको 3,01,700 रूपियाँ रहेको थियो। यसअघि हप्ताको अन्तिम कारोबारका दिन अस्ति शुक्रबार सुनको भाउ तोलाको 2,96,900 रूपियाँ रहेको थियो। महासंघका अनुसार चाँदीको भाउ आज 25 रूपियाँले बढ़ेको छ। चाँदी तोलाको 4,670 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी हिजो तोलामा 4,645 रूपियाँमा कारोबार भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। इरानको इस्लामिक रेभोल्युसनरी गार्ड्सले आफ्नो सबै माग पूरा नभएसम्म विश्वको प्रमुख ऊर्जा मार्ग हर्मुज फेरि नखोल्ने चेतावनी दिएको छ। इरानी पक्षले युद्धका क्रममा भएको क्षतिको क्षतिपूर्ति प्रबन्ध अटाउने विषय विदेशमा रोका गरिएको सम्पत्ति फुकुवा गर्ने तथा इरान र उसका सहयोगीहरूका सैन्य कार्यवाही अन्य दिनमा गर्नुपर्ने माग गर्नुभएको छ। इरानका सुरक्षा प्रमुख मोहम्मद बागेर जोल घाद्राले हर्मुज खोल्नु अगाडि पूरा गर्नुपर्ने मागहरूको सूची सार्वजनिक गर्नुभएको हो। त्यसमा इरानसँगै लेबनान, पालेस्टाइन, यमन र इराक विरूद्धको युद्ध तथा आक्रमण अन्त्य गर्न समेत माग गरिएको छ। शक्तिशाली डल्फिन आधी चीनको पूर्वी तटमा प्रवेश गरेपछि 10 लाख भन्दा धेरै मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। आधीका कारणले चीनको सांघाई सहितका क्षेत्रमा यातायात सेवा प्रभावित हुनका साथै ठूलो वर्षा भारी र पहिरोको जोखिम बढ़ेको बीबीसीले जनाएको छ। डल्फिन आधी हिजो बेलुका झो जियाङ प्रान्तको युहू आन क्षेत्रमा प्रवेश गर्दा अधिकतम हावाको गति प्रति घण्टा 150 किलोमिटर पुगेको थियो। त्यसको झण्डै एक घण्टा पछाडि आधीको बेन्झाउ शहरमा दोस्रो पटक जमीन छोएको सिनियर मौसम अधिकारीले जनाएका छन्। आधीको प्रभावका कारण सांघाईमा मात्रै 1400 वटा उडान रद्द भएका छन्। चीनले यस अगाडि आधीका कारण उच्चतम तहको रेकर्ड अलर्ट जारी गरेको थियो भने आज बिहान यसको जोखिम घटेपछि चेतावनीको स्तरलाई तल झारिएको छ। आधी अहिले चीनको भित्री भूभागतर्फ अगाडि बढ़िरहेको खबरमा उल्लेख छ। अधिकारीहरूले पर्सि बुधबारसम्म नै केही क्षेत्रमा अत्यधिक वर्षा बाढ़ी र पहिरोको जोखिम रहन सक्ने चेतावनी दिएका छन्। नेपालको होरा स्पोर्ट्सले फ्रान्सको पेरिसमा जारी स्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा ठूलो सफलता हात पारेको छ। समूह बीको शीर्ष पाँचमा रहँदै होरा सोझै ग्राण्ड फिनालेमा पुग्न सफल भएको हो। समूहमा चौथो भएको होराले 57,500 डलर पुरस्कार पनि पक्का गरेको छ। आइतबार सकिएको समूह चरणमा होराले 98 अंक सहित चौथो स्थान हासिल गरेको हो। होराले पहिलो दिन नै प्रभावशाली शुरूआत कायम गरेको थियो। अन्तिम खेल अगाडि शीर्ष पाँचमा रहेको होरा अन्तिम खेल पछाडि छैठौं स्थानमा झरे पनि समग्र अंकका आधारमा शीर्ष पाँचमा रहेको थियो। समूह बीबाट भाइटा लिटी 148 अंक सहित शीर्ष स्थानमा रहँदा आईडीएएस2जी र गड लाइफ पनि ओरासँगै फाइनलमा पुगेको छ। समूह एबाट भने फोर थ्राइभ नोरानगुटान र औरोरा टीम फ्ल्यास तथा निग्मा ग्यालेक्सीले शीर्ष पाँचमा रहँदै फाइनलमा स्थान बनाएका हुन्। यसैगरी ग्रान्ड फिनालेमा 16-40 वर्ष टोलीको टुङ्गो लागिसकेको थियो। अगस्तको 14-बाट 16-सम्म हुने ग्रान्ड फिनालेमा होरा विश्वका उत्कृष्ट 16 टोलीसँग उपाधिका लागि खेल्ने भएको छ। उपाधि जित्ने टोलीले मात्रै 5,00,000 अमेरिकी डलर प्राप्त गर्नेछन्। उपविजेताले 2,50,000 रूपियाँ र तेस्रो हुने समूहले 1,50,000 रूपियाँ प्राप्त गर्ने जनाइएको छ। हवस् त यिनै विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको ढोरबार यही हाइलाइट्स आजका लागि सकिएको छ। 5 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुनेछौ। त्यति दिनसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबारही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
1: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
22: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
23: मयम चिसापानी, अनि बीचमा नझर्ने।
22: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
23: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
24: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
23: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
24: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
23: अनि बन्छ त दाई?
24: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
2: गौडा एप्पल सप नोकिया सर्विस सेन्टर दुले गौडा बस बिसौनीको ठीक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
2: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
4: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
7: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
6: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
7: हो त है सामान लिन टाढा किन जानु पर्यो र
10: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
25: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
24: ग्राहकको चाहना नै हाम्रो तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
24: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220
10: यस्तै देशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
26: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचारी पसल खोजौला नि
10: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
27: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ
4: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ
27: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9087 169 142
28: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
29: मैडम धुम्रपान भनेको के हो
28: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
29: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर
28: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
29: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
28: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
24: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
30: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
24: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
30: छुटका दायराहरू
24: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
30: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
29: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
30: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062265 र 9846064145।
3: ए सबिना, यस्तो हतारमा कता हो?
5: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9800286142।
9: ₹103.8 अन्तर्मनको आवाज।

0: सधैं पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल।
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98560-21692।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू:
4: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
3: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
4: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
3: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
5: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर:
6: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
7: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
6: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
5: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौंडा, फोन 0564142733, मोबाइल 98678-61887।
8: हिँड्दा हिँड्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो उपचारको लागि भने
9: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
8: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
9: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल, दुलेगौंडा, हाम्रा सेवाहरू:
7: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौंडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0665903769।
10: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
11: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
10: हो र, कहाँ छ र त्यस्तो?
11: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
7: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
10: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
7: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
10: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
7: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
10: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
11: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
10: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ
11: 0141 79 80 700।
7: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।

0: युके स्वेटर आउटर लुंगी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपड़ा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
1: क्रिस्मी क्लोथिङ कलेक्सन सुप्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9860-57731 9860-57731
2: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँदै
3: कता हिँड्नु नि मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
2: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
3: त्यसो भए कहाँ जाने त कान्छा
2: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
3: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
4: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिलका जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट्स पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
5: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा
6: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855-11445 र 9855-20445
7: हेलो बा
8: कति बन्यो घर अनि ढलान भयो त
9: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि
7: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
9: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
10: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
5: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
10: प्रोप्राइटर राम भुजेल सम्पर्क 9891-50630 र 9746-80681
11: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
11: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
5: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
11: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
5: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
11: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
5: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
11: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
5: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
11: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
5: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712040
12: मम्मी भोक लाग्यो खाजा खाऊ न
13: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर
12: हस् मम्मी
14: मैले सुने छोरी ल जाम हिँड
13: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
5: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकी उत्पादन हाम्रो परिकार
13: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी

0: छोइला, ड्राई स्टिक वा चिकन, चिकन विंग्स, चिकन छोइला, पांग्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
1: बीजी मम हाउस दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
2: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
3: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साट फेर मर्मत सबै गरिन्छ नि।
0: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0 65 4 14 142, 98 5 60 23 128, 98 4 62 14 726।
3: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
0: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मिन बहादुर सुनार 98253919122 98058008 र 98460769246।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98163434।
4: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
0: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
4: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
0: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
4: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
0: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
4: पार्वती रिमाल दुलेगौडा रु 10,100,
0: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
4: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
0: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
4: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120,
0: हिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005,
4: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000,
0: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111,
4: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155।
5: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवन धाम जाऊ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
6: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: धार्मिक महोत्सवका आकर्षणहरू
6: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
7: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
5: कथा सहितको झाँकी गीती नाटक
6: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
5: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती,
6: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
5: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
8: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार, मोबाइल 98163951।
9: तिमी किन यसरी छोरी भनेको कहिले मलाई हेर्ने कोसिस नै गरेन त्यो मेरो माया अरूको भन्दा कमी देख्यो ठिकै छ म फेरि यसरी नै बाँच्नेछु तिमी सधैँ

0: प्रतिनिधि सभामा प्रधानमन्त्री मन्त्री र सांसदको चस्मादेखि पोशाक सम्बन्धका विषयमा बहस रासोपाका महामन्त्री आचार्यको प्रस्ताव संसदीय अभ्यासमै सुधार गरौं
1: प्रधानमन्त्री सहारा भारतीय राजदूत श्रीवास्तव बीच एकलाएक्लै भेटवार्ता अहिले दिउँसो चिनिया राजदूतसँग भेट हुँदै
0: एकै दिन विपदका 41 घटना 20 जना घाइते पहिरोले खाँदबारी किमाथाङका सड़क अवरूद्ध
1: युक्रेनले रूसमा गरेको ड्रोन आक्रमणमा परि 12 जनाको मृत्यु रूसलाई कड़ा जवाफ दिइरहेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाई
0: र तेस्रो एक दिवसीय क्रिकेटमा आज आयरल्याण्ड र अफगानिस्तान भिड्दै
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयाज अन्टा लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टा ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस् यो हो संचार नेटवर्क समयको आवाज समयको आवाज
1: समाचार अब विस्तारमा प्रतिनिधि सभामा प्रधानमन्त्री मन्त्री र संसदको चस्मादेखि पोशाकसम्मका विषयमा सांसदले ध्यान आकर्षण गराएका छन् आज बसेको बैठकको शून्य समयमा नेकपा एमालेका सांसद लक्ष्मी पोखरेलले प्रधानमन्त्री र मन्त्रीले पोशाकमा समेत अनुशासन नदेखाएको भन्दै रूलिङको माग गर्नुभएको छ न्यूजील्याण्ड र क्यानाडाको संसदको उदाहरण दिँदै पोखरेलले ड्रेस कोड अनिवार्य गर्न माग गर्नुभएको हो
3: संसदको गरिमा कायम गर्न सांस्कृतिक पोशाक वा राष्ट्रिय पोशाक वा औपचारिक पोशाक अनिवार्य गरियोस् प्रधानमन्त्री र मन्त्रीलाई टी शर्ट लगाएर संसदभित्र प्रवेश गर्न रोक लगाइयोस् संसदको लोगो कोट हाफ कोट ओभर कोट बाहेक टी शर्ट ज्याकेट सर्ट कुर्ता ब्लाउज सल आदिमा लगाउन रोक लगाइयोस् संसदीय पोशाक सम्बन्धी अनुशासन कायम गर्न रूलिङको माग गर्दछु
1: नेपाली कंग्रेसकी सांसद रेणुका काउचाले एक्लै रहेको प्रधानमन्त्री शाहको फेसबुक स्ट्याटसलाई लक्षित गर्दै प्रधानमन्त्री एक्लै नरहेको भन्दै कालो चस्मा खोल्न समेत आग्रह गर्नुभयो
4: प्रतिपक्षले दैनिक संसदमा प्रश्न उठाउँदा नसुन्ने जवाफ नदिने प्रधानमन्त्रीज्यूलाई सत्तापक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा त्यसै दिन मध्यरात सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो प्रधानमन्त्रीज्यूलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयो यसको अनुमान विभिन्न ढंगले गर्न सकिन्छ तर प्रतिपक्षको तर्फबाट म आज एउटा कुरा स्पष्ट भन्न चाहन्छु कालो चस्मा खोल्नुहोस् तपाईँ एक्लो हुनुहुन्न
1: केही दिन अघि रासपाका सांसद मनिष झाले समेत अहिले भीभीआईपीको सवारीको कालो सिसा हटाइएको भन्दै प्रधानमन्त्रीले कालो चस्मा हटाउनु पर्ने बताउनु भएको थियो सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद शिवशंकर यादवले संसदमा आलोचना हुनुपर्ने विषय अर्कै भए पनि अर्कैतिर मरिएको भन्दै आपत्ति जनाउनुभयो आज प्रधानमन्त्रीको बचाउन यादवले कालो चस्मा होइन कालो सोच बदल्नुपर्ने तर्क गर्नुभएको छ
5: बहस दशकौंदेखि मधेसीलाई हेर्ने कालो नजरमाथि हुनुपर्ने थियो कर्णालीलाई र सुदूरपश्चिमलाई हेर्ने उपेक्षाको दृष्टिमाथि हुनुपर्ने थियो बहस दलित मधेसी आदिवासी जनजाति र सीमांकित समुदायलाई दोस्रो दर्जाको नागरिक सरह जुन व्यवहार गरिन्छ त्यसको माथि हुनुपर्ने थियो तर आज बहस कालो चस्मामाथि सीमित भइरहेको छ एउटा समय थियो पीपी कोइरालाले पनि कालो चस्मा लगाउनु हुन्थ्यो तर उहाँको सोच कालो थिएन दृष्टिकोण साँघुरो थिएन हामीले हटाउनु पर्ने आँखामा लगाउने कालो चस्मा होइन मनमा बसेको जुन कालो सोच छ मधेसीमाथि हेर्ने जुन कालो सोच छ दलितमाथि हेर्ने जुन कालो सोच छ त्यो हटायो भने मात्रै हाम्रो देश समृद्धिको दिशातिर अगाडि बढ्न सक्छ
1: राज्यसभाका महामन्त्री पीपी आचार्यले भने संसदीय अभ्यासमै सुधार गर्नु आवश्यक रहेको बताउनुभयो
6: मेरो जस्तै यदि यदि बुझाइ धेरैजना सांसदहरूको पनि हो भने अब यो संसदीय अभ्यासलाई सुधार गर्नका लागि चाहिँ सबैजनाले मिलेर काम पनि गर्नुपर्छ होला सो एउटा संसदीय सुधार समिति बनाउन मिल्छ कि मिल्दैन मलाई थाहा छैन तर एउटा संसदीय सुधार समिति बनाएर चाहिँ अहिलेको यो 21st सेन्चुरीमा चाहिँ यो संसदलाई कसरी बढी इनोभेटिभ क्रिएटिभ र युटिलिटी बेस्ड बनाउने दिशामा चाहिँ एक्चुली काम गर्न पर्छ जस्तो लाग्छ
1: सभामुख डोल प्रसाद अर्यालले सभा शुरू भएको घोषणा गर्न साथ विपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए। प्रधानमन्त्री बालेन्द्र शाहले गत जेठ 17 गते नेपालले पनि भारतको भूमि मिचेको छ भनी दिएको अभिव्यक्तिको विरोध गर्दै विपक्षीले अवरोध गर्दै आएका छन्। प्रधानमन्त्रीको जवाब नआएसम्म वा रेकर्डबाट नहटाएसम्म विरोध कायमै रहने उनीहरूको तर्क छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँग भेट गर्नुभएको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको हो। भेटवार्ताका क्रममा नेपाल भारत बीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास, साझेदारी तथा सहकारिता विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा राजदूत श्रीवास्तवले दुई देश बीचको आपसी सम्बन्ध र सहकारीलाई थप सुदृढ बनाउने प्रतिबद्ध जनाउनु भएको छ। प्रधानमन्त्रीले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ़ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभएको थियो। प्रधानमन्त्री शाहले आजै दिउँसो 3 बजे चीनिया राजदूत चाङ माओमिङसँग भेट गर्ने कार्यक्रम छ। चैत 13 गते प्रधानमन्त्री नियुक्त भएपछिको 4 महिनापछि शाहले राजदूतहरूसँग यसरी एक्लै एक्लै भेट्न लाग्नु भएको हो। गत चैत 25 गते शाहले 17 देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरू सँग सामूहिक भेट गरेर सबै देशहरूप्रति नेपालको नजर समान भएको सन्देश दिनुभएको थियो।
1: उत्तर दक्षिण पुष्टि राजमार्ग अन्तर्गत संखुवासभाको खाँदबारी किमाथाङका सड़क अवरूद्ध भएको छ। मकालु गाउँपालिका 4 स्थित नेता भीरमा पहिरो खसेर खाँदबारी किमाथाङका सड़क अवरूद्ध भएको हो। गैराती अविरल वर्षासँगै आएको पहिरोले सड़क भाँसिएर उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथाङका सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिनुभएको छ। माथिबाट ढुङ्गा माटो सहितको पहिरो खसेर सड़क भाँसिएको छ। हिजो बिहान खसेको पहिरो हटाएर एकतर्फी सड़क खुले पनि खाँदबारी किमाथाङका पुनः आज बिहानदेखि अवरूद्ध भएको प्रहरीले जनाएको छ। पहिरो खसेपछि सदरमुकाम खाँदबारीबाट भटखोला जाने तथा खाँदबारी आउने यातायातका साधन वारपार गर्न सकेका छैनन्। अवरूद्ध सड़क खुलाउन सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको पर्वर्धन
8: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन धर्को।
2: यो हो खाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। पछिल्लो 24 घण्टामा देशका विभिन्न जिल्लामा 41 वटा विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा 20 जना घाइते भएका छन्। उक्त अवधिमा सर्पदंशका 20, आगलागीका 9, पहिरोका 8, चट्याङको 1, अतिवृष्टिका 2 र वन्यजन्तु आक्रमणको 1 घटना भएका छन्। विपदका घटनामा सहायताका निम्ति 173 जना प्रहरी परिचालन भएका प्राधिकरणले जनाएको छ। सर्पदंशका घटनामा 20 जना घाइते भएका छन्। विपदका घटनाबाट अनुमानित 38,47,500 बराबरको क्षति भएको छ भने 4 स्थानमा सड़क अवरोध र एउटा चौपायको ज्यान गएको छ। यसैबीच गत वैशाख 1 देखि आजसम्म देशभर 4,452 वटा विपदका घटना भएका छन्। ती घटनामा 205 जनाको मृत्यु, 5 जना बेपत्ता र 1,347 जना घाइते भएका छन् भने 5,492 परिवार प्रभावित भएका छन्।
1: काठमाडौँको गुहेश्वरी फाँट स्थित गुहेश्वरी ढल प्रशोधन केन्द्रले दैनिक 3,24,00,000 लिटर फोहर पानी प्रशोधन गरिरहेको छ। केन्द्रका प्रमुख रामकुमार श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र निर्माण थालिएको छ। सल्लाहकारी कोडकु धोबीघाट गोकर्ण र हनुमान घाटमा प्रशोधन केन्द्र निर्माण जारी छ। काठमाडौँ उपत्यकाका नदी तथा वातावरणलाई स्वच्छ राख्न अझ धेरै ढल प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक भएको उहाँले बताउनुभयो। प्रशोधन केन्द्रको क्षमता प्रभावकारी रूपमा उपयोग गर्न फोहर पानी र वर्षाको पानीका लागि छुट्टा छुट्टै पाइप प्रणाली आवश्यक पर्ने बताउँदै केन्द्रका प्रमुख श्रेष्ठले त्यसका लागि स्थानीय तहसँग समन्वय गरिरहेको बताउनुभयो।
0: अब अन्तर्राष्ट्रिय समाचार। रूसमा युक्रेनले गरेको ड्रोन आक्रमणमा पनि 12 जनाको मृत्यु भएको छ। युक्रेनले आज गरेको उक्त आक्रमणमा पनि अन्य 39 जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। युक्रेनले पछिल्लो समय रूसका तेल डिपोलाई लक्षित गरी प्राय दैनिक जसो लामो दूरीका ड्रोन आक्रमण गर्दै आएको छ। यसले रूसमा इन्धन अभाव हुनका साथै तेल प्रशोधन क्षमतामा पनि असर पारेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई वार्तामा ल्याउन र जारी 4 वर्ष पुरानो युद्ध रोक्नका लागि यस्तो अभियान चलाएको बताउनुभयो। जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत रूसको प्रत्येक हमलाको कड़ा जवाब दिइरहेको बताउनु भएको छ। अब यो युद्ध रूसकै घरभित्र यानि रूसमै बढ़ी महसुस हुने भएको भनाइ छ। उहाँले रूसले नचाहेकाले युद्ध रोकिन नसकेको आरोप समेत लगाउनुभयो।
1: अब खेल समाचार। एक दिवसीय श्रृंखला अन्तर्गत तेस्रो खेलमा आज आयरल्याण्ड र अफगानिस्तान भेट्दैछन्। यी दुई टोली बीचको खेल आयरल्याण्डको सिभिल सर्भिस क्रिकेट क्लब बेलफास्टमा नेपाली समयअनुसार 3:30 बजे शुरू हुनेछ। घरेलु टोली आजको खेल जित्दै श्रृंखला बराबरी गर्न चाहन्छ। अफगानिस्तान भने लगातार दोस्रो जीत हात पार्ने योजनाका साथ मैदानमा उत्रदैछ। 5 खेलको एक दिवसीय श्रृंखलाको पहिलो खेल वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो। दोस्रो खेलमा अफगानिस्तानले आयरल्याण्डलाई 92 रनले पराजित गरेको थियो। आयरल्याण्ड विरूद्ध अफगानिस्तानको एक दिवसीय दबदबा कायमै छ। सन् 2019 अफगानिस्तानले आयरल्याण्ड विरूद्ध लगातार 7 एक दिवसीय खेल जितेको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: प्रतिनिधि सभामा प्रधानमन्त्री मन्त्री र सांसदको चस्मादेखि पोसाकसम्मका विषयमा बहस। रासोपाका महामन्त्री आफरेको प्रस्ताव संसदीय अभ्यासमै सुधार गरौं।
1: प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तव बीच एक्लै भेटवार्ता। अहिले दिउँसो चिनिया राजदूतसँग भेट हुँदै
0: एकै दिन विपदका 41 घटना 20 जना घाइते। पहिरोले खाँदबारी किमा थाङ्क सड़क अवरूद्ध।
1: युक्रेनले रूसमा गरेको ड्रोन आक्रमणमा परि 12 जनाको मृत्यु। रूसलाई कड़ा जवाफ दिइरहेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाई।
0: र तेस्रो एक दिवसीय क्रिकेटमा आज आयरल्याण्ड र अफगानिस्तान भिड्दै
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
10: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढ़ी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची। युरिया प्रति केजी ₹22-23, डीएपी ₹49-50 र पोटास ₹38-39। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
11: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
12: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
11: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
12: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
11: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878। प्रशान्त नेउपाने 98460-26925।
13: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
14: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
13: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
15: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Firms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyan Marga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
13: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
16: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
13: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
17: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल। फोन 98562375 र 98011-32475।
18: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
19: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
18: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
19: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
18: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
10: शुक्लागण्डकी फ्रेस हाउस, दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
17: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560-66136 र 98151-66136।
20: ए, आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
21: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
20: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
21: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
13: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
17: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560-83507, कविता श्रेष्ठ, सम्पर्क 0654-14-055 र 98466-18-817।
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
3: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
10: ओके ल डन।
3: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
10: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9947000787।
4: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
22: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
4: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
23: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुना।
24: मोबाइल 9008535537 र 9006615899।
25: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
4: तपाईँको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा, मेलापात, उकाली ओरालीमा सुचलिने भाकाहरू, हाम्रै मौलिकपन, बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुचली
23: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुन चाँदी पसल, दुलेगौडा 4 भित्री बजार, मोबाइल 9008535537।
4: आकर्षक सुन चाँदीको गहना, नारीको चाहना।

हर्षो नमस्ते नमस्कार स्वागत छ अब सुन लोक सुशीलीको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रसुदास प्रिया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि यो चर्को रमाइलो श्रृङ्खलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोरबराही www.radiodharbarai.com.nt लगइन गरेर वा हाम्रो पाती मोबाइल एप मार्फत पनि यहाँले हामीलाई विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। र श्रोता साथी हामी आउने गर्दछौ हप्ताको सात दिन फरक बार फरक श्रृंखलाको साथमा यहाँको लागि एउटा निकै नै रमाइलो रमाइलो श्रृंखलाको साथमा हामी ठिक 3:20 देखि 4 बजेसम्म टाइम चेकसम्म चाहिँ रहनेछौ भने त्यति बेलासम्म हामीलाई सुनेर साथ दिनुहोला। र श्रोता साथी यसै गरी आजको श्रृंखलामा रहेर सोमबारको दिनमा रहेर हामीहरू नयाँ नयाँ लोक भाकाहरूलाई कार्यक्रम स्थान दिइरहेका छौं र आशा रहेको छ हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रमलाई भरपूर मनोरञ्जनको साथ अन्तिमसम्म सुनेर पक्कै पनि साथ दिनुहुनेछ भने कार्यक्रमको दैलो गाड्दै पहिलो सांगीतिक कोशेरी स्वरूप यहाँको लागि अझ निकै नै सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु जुन चाहिँ हालसालै मात्र बजारमा प्रकाशित भएको नयाँ लोक भाका चाहिँ रहेको छ र गीतको बोल रहेको छ निष्ठुरी जसमा आवाज रहेको छ सरोज लामिछाने अनि स्मृति गौतमको भने सिकार्नुहोला है त।

अनि श्रोत साथी यो गीतमा आवाज रहेको छ सरोज लामी छान स्मृति गौतमको भनी सुमधुर भाका रहेको छ र लय र संगीत सजिएको छ सरोज लामी छानेकोमा हालसाले मात्र बजारमा प्रकाशित भएको नयाँ लोक भाका जो भएको छ यहाँले मजाले सुन्न सक्नुहुनेछ भने अहिलेको लागि भने श्रोत साथी कार्यक्रममा फेरि पनि एउटा अर्को मिठो भाकालाई राख्नतर्फतिर लागिरहेको छु र त्यसै गरी श्रोत साथी अहिलेको लागि भने यहाँको माझ राखिरहेको छु लमजुङको गाउँमा गीतको बोलमा सजिएको छ जसमा आवाज रहेको छ दिपेश लामा अनि श्रेया राईको भने स्वीकार्नुहोला यो मिठो भाकालाई है त

साथीहरूले कार्यक्रममा स्वीकार्नु भयो होला यो रमाइलो भाकालाई भने श्रोत साथी त्यसै गरी अहिलेको लागि आजको श्रृङ्खलामा रहेर हामीहरू यसै गरी नयाँ नयाँ कार्यक्रममा गोर्खाली लाहुरे गीतको बोललाई राखिरहेको छु जसमा आवाज रहेको छ शान्तिश्री परियार शान्ता रानी परियार कल्पना पौडेल अनि सुरज लामिछानेको भनी स्वीकार्नुहोला मिठो भाकालाई है त

गोर्खाली लाहुरे गीतको बोल रहेको थियो भने पक्कै पनि यहाँहरू सम्पूर्ण भयो होला। र त्यसै गरी आजको लागि भने हाम्रो कार्यक्रमको निश्चित समय सकिसकेको छ र त्यसै गरी आजको श्रृङ्खलामा रहेर हामीहरूले लोक भाकालाई कार्यक्रममा स्थान दियो, जुन चाहिँ हालसाले मात्र बजारमा प्रकाश नयाँ लोक भाका रहेको थियो भने त्यसै गरी भोलि फेरि पनि यहाँहरूसँग अर्को रमाइलो श्रृङ्खलाको साथमा हाम्रो भेट हुने नै छ। र अहिलेको लागि भने जाँदा जाँदै कार्यक्रममा मायाले मलाई हेरेको हेरे गीतको बोललाई राखिरहेको छु, जसमा आवाज रहेको छ खेम सेन्चुरी कल्पना देवकोटाको, भने लयरहेको छ नेत्र आरएलको, संगीत सजिएको छ खेम सेन्चुरीकोमा। यो रमाइलो भाकालाई राख्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुत श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हरिओम।

0: कति राम्रो देखिए कि कृष्णीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि कृष्णीमै आउँछौ
0: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि कृष्णी क्लोथिङ कलेक्सन
2: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850557731 9806657731
3: भर्ना खुल्यो
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
4: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712440
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
6: स्टुडियो साइन्चेक अहिले दिउँसोको 4 बज्यो
7: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पो चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816395301

0: Dr. Susmita Gurung.
1: Janadas Sarjan, Pratapak Dr. Narendra Bikram Gurung. Pradhapak Dr. Devendra Shrestha.
0: Physician Dr. Anamul Paudiel. Ra. Manochikisak Dr. Mankaji Thapa Magar.
2: Postop Seva, Physiotherapy, Endoscopy, Colonoscopy, Echo, TMT, Holter, Uroflometry, Dialysis Seva, Ra, 24 Ghanta Emergency Seva Sate, Anne Visesaga, Doctor Rudwara, Seva Pradan Gariku, Zan Karikala of the Show.
3: 24 Ghanta, Pathology Seva Uplab Bosna, Bistri Zan Karikulagi, Bathmastry Hospital in Eli Pintus Rally, Pokura No New Road, Phone, Sunday Exati, Pasna Bay Exe Bosati, Pasna Bay Exe Tirsati.
4: आहा कति स्वादिष्ट मासु इत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो
5: दिदी पनि नमजार झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेश हाउसबाट ल्याएको रहेछ नि
6: हजुर हामी कहाँ विवाह

0: Andy Warhol style.
1: बाट जान सकिने अठासी चार सय एकसठी र सिजन गुरुङ 97045 40 900
2: सधैँ यही आउँदो साउन 30 गते शनिबार
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले कुनै पनि समयमै उपचार सेवा

0: काठमाडौँका लागि माइक्रो छुट्छ नि
1: सुविधा पनि आइसक्यो।

0: लामो समयदेखि सन्तान नभएका दम्पतीहरूलाई लक्षित गरी सृष्टिला आइभी तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनिल राजन आगामी भाद्र 13 गति दोस्रो शनिबार विभिन्न स्वास्थ्य क्लिनिक तुलिगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतीले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक
0: स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवेक वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू पेट सम्बन्धित समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पुल्ने अमिलो पानी आउने जस्ता समस्या सफल उपचार तिमा नाकको एलर्जी नाकमा मासु पलाएको मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी नसा तथा बाघ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा सम्पूर्ण

0: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम 81

आवश्यक अध्ययन तथा परीक्षण पछि व्यावसायिक उडानका लागि अनुमति दिनुपर्ने उनको भनाइ रहेको छ। तनहुँको दमौलीमा खाना पकाउने ग्यासको अभाव चर्किँदै गएपछि सहज र नियमित आपूर्तिको माग गर्दै माधव अधिकारीले आन्दोलन शुरू गर्नुभएको छ। म्याचेरो पालिका तिर्नेश्वरले आजदेखि आन्दोलन शुरू गर्नुभएको हो। बजारमा पर्याप्त मात्रामा ग्यास उपलब्ध हुन नसक्दा सर्वसाधारण उपभोक्ता लामो

0: छ। उहाँले दमली तथा आसपासका क्षेत्रमा ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न तथा उपभोक्ताले सहज रूपमा ग्यास पकाउने तथा मिलाउन माग गर्नुभएको छ। ग्यासको अभाव लामो समयसम्म कायम रहेमा यसको प्रत्यक्ष असर व्यवस्थापनको पर्ने सिजनमा पर्ने हुँदै अधिकारीले समस्या समाधानका लागि स्थानीय प्रशासन सम्बन्धित सरकारी निकायबाट ग्यास व्यवसायीहरूको तत्काल समन्वय गर्नुपर्ने बताउनु भएको छ। वर्षाको समयमा मुस्ताङमा अवैध रूपमा नदीसँग पदार्थ उत्खनन गर्नेलाई कडाई गरिएको छ। कोरोना चुमसुम सड़क खण्ड अन्तर्गत बारागुङ मुक्ति क्षेत्र गाउँपालिका चार एक्ले भट्टी क्षेत्रमा अवैध रूपमा बालुवा उत्खनन गरी ओसार पोसार गरिरहेका छवटा ट्र्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अनुमति नलिई बालुवा उत्खनन तथा ओसार पोसार गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय तथा माथतको प्रहरी चौकी कार्यालयबाट खटिएको संयुक्त टोली प्रहरी टोलीले ग एक द 6463 ग एक त 6769 ग एक त 6693 घ ध एक त 1114 ग एक त 6088 र ग एक त 6956 ट्र्याक्टर सहित चालकलाई नियन्त्रणमा लिएको सूचना अधिकारी सन्तोष बस्यालले बताउनु भएको हो। नियन्त्रणमा लिएका ट्र्याक्टर तथा चालकलाई आवश्यक कार्यवाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय जुमसुम पठाएको प्रहरी निरीक्षक बस्यालले बताउनु भएको हो। जिल्लाभर अत्याधिक अवैध उत्खनन एक्ले भट्टीमै हुने गरेको एक्याप जुमसुमका कार्यालय प्रमुख राजेश गुप्ताले बताउनु भएको हो। प्रमुख गुप्ताले खोला नदीबाट गिटी ढुङ्गा माटो बालुवा अवैध उत्खनन गर्ने र बिक्री वितरण गरेको स्थानीय समुदायको सूचनाले कार्यवाहीका लागि सहज भएको बताउनु भएको हो। नदीजन्य पदार्थ उत्खनन हुने गरेकाले सम्बन्धित क्षेत्रहरूमा प्रहरी प्रशासन सहित निगरानी बढ़ाउन थालेको प्रमुख गुप्ताको भनाइरहेको छ। प्राकृतिक तथा पर्यटकीय महत्वबारे जानकारी गराउने विभिन्न तालमा सूचना पार्टी स्थापना गरिएको छ। प्रकृति आधारित पर्यटन प्रबन्धन तथा वातावरण संरक्षणमा टेवा पुर्याउने उद्देश्यले जिल्लाका प्रमुख तालमा सूचना पार्टी राख्ने काम सम्पन्न भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेले बताउनु भएको हो। वहाँका अनुसार मनाङका आइस लेक, ब्लू लेक, ग्रीन लेक, गंगापूर्ण ताल, तिलिचो ताल, पोङ्कर ताल र ढिकुर पोखरीमा सूचना पार्टी स्थापना गरिएको छ। म्याग्दी गाउँपालिकाको आयोजनामा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा विद्यालय स्तरीय आँखा शिविर शुरू भएको छ। थर्पु आधारभूत अस्पताल व्यवस्थापन समितिको गत साउन 15 गते बसेको बैठकले विद्यालय स्तरमा आँखा शिविर सञ्चालन गर्ने निर्णय गरे अनुसार साउन 24 गतेदेखि भदौ 3 गतेसम्म गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयमा शिविर सञ्चालन गरिने भएको हो। शिविरमा कक्षा 1 देखि 10 सम्म अध्ययनरत विद्यार्थी, शिक्षक शिक्षिका तथा विद्यालय कर्मचारीको आँखा परीक्षण तथा आवश्यक उपचार सेवा प्रदान गरिनेछ। शिविर अन्तर्गत पहिलो दिन म्याग्दी गाउँपालिका 1 स्थित श्री विजय आधारभूत विद्यालय मनहौ र श्री महेन्द्र माध्यमिक विद्यालय गुडादीमा 205 जनाको आँखा परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये 124 महिला र 81 पुरूष रहेका छन्। परीक्षणका क्रममा 173 जनाको आँखा सामान्य रहेको पाएको छ भने 35 जनामा विभिन्न प्रकारका आँखा सम्बन्धी समस्या देखिएको छ। थर्पु बजार खानेपानी उपभोक्ता तथा सरसफाई समितिले गोर्खाको लक्ष्मी बजारमा पहिरोबाट घर क्षतिग्रस्त भएका मानसिंह गुरूङको परिवारलाई रू 1,01,111 आर्थिक सहयोग गरेको छ। लगातारको वर्षाका कारण पहिरो जाँदा गुरूङको घर क्षतिग्रस्त भए परिवार विपदमा परेपछि समितिले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो। स्वर्गीय लोकबहादुर गुरुङको स्मृतिमा उहाँका छोरा पदम बहादुर गुरुङले स्थापना गरेको लोकबहादुर गुरुङ स्मृति अध्यक्ष कोषमा जम्मा गरिएको रु 10 लाखबाट प्राप्त ब्याज रकमलाई सामाजिक तथा मानवीय सेवामा प्रयोग गर्ने उद्देश्य अनुसार उक्त सहयोग गरिएको समितिले जनाएको छ। शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्से आज 9.02 अंकले घटेर 2641.06 बिन्दुमा झरेको छ। आज जलविद्युत उत्पादन तथा प्रशोधन माइक्रो फाइनेन्स र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 179 वटा कम्पनीको शेयर घटेकोमा 82 वटाको बढ़ेको छ। यस्तै 15 वटा कम्पनीको शेयर भने घटबट भएको छैन। आज रिलायबल समृद्धि योजना 2 को शेयर 9.70% घटेको छ। समग्रमा बजार घटेको दिन कोअपरेट डेभलपमेन्ट बैंकको शेयर झण्डै 8.5% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 3.77 अर्ब करोड़को कारोबार भएकोमा आज 352 वटा कम्पनीका 1.09 करोड़ कित्त शेयर 3.67 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। हस्त साझा 5 बजेको ढोरबरा हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा छ। आज नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
3: खै दिनुहोस् त, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाई?
3: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
4: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
5: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
6: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
7: ए सबिना, यस्तो हतारमा कता हो?
8: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
7: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
9: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460-78528 र 98028-16142।
2: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
8: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
2: कहाँ?
8: गन्जकी मेडिकल हल।
10: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
8: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
10: र चौथो शनिबार गण्डकी हस्पिटल र हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि

0: Al mismo Opal, otra pareja más bien, Christian, Academia de Chupapa University, 24 years of Academic Excellence in Management, Bachelor Program, 4 years Program of Bachelor of Business Administration, BBA, 4 years of IT Program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years Program of Bachelor of Business Administration in Finance, BBA Finance. Firms are available at College Administration at 9 a.m. to 3 p.m. Science and Management. Both students can apply. Intro to Learn. The fourth to start. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur. Pokhara Trikatki, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: होइन कता हिँड्नुभयो काका यति साह्रो हतार हिँड्दै
2: कता हिँड्नु नि मिलको जाली र फिता खाँदै भएर बजारतिर हिँडेको हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
1: मलाई पनि काठ काट्ने मेसिन चाहिनुको साथै मर्मत पनि गर्नु थियो
2: त्यसो भए कहाँ जाने त कान्छा
1: यही धुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी ल त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
2: मैले त मन मात्रै विचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
3: हजुर हामी कहाँ कुटानी पिसानी मिल ह्याप्पी ट्र्याक्टर पावर टुल काट काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर साफ कटर मोटरहरू बेरिङ बेल्ट क्याप्सिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल क्युटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
4: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी चार दुले गाउँदा आफ्नै
5: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855-11745 र 9855-20745
1: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो
6: साँच्चै कि मोनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोस चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोनी लाउने खालको छ
1: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
6: हुन्छ नि हो पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
7: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोपाइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
8: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
9: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले दुख्ला गण्डकी चार दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
8: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
9: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
8: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
9: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
8: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिज थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
9: दुखाईबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
8: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96769 र 9841-15644
9: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी चार दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
10: अफिसबाट अमित सरको फोन
11: हस् म पछि कल ब्याक गर्छु ओ सरी भगवान आज पनि ढिला भयो
12: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
13: मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
14: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279।
15: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
16: स्थान दिने नै छु भने चाइना कम्पनी बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छु। ब्रो सिसबाट रहेको छ भने अहिलेको लागि भनेपछि गीत छाड्दैछु। स्वीकार्नुहोस् है त।

find out one part you will be able to.

0: Fixating Purple Arch under Minecraft.
1: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन्न है।
2: म्याडम, धुम्रपान भनेको के हो?
1: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
2: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
1: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्रनली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्र कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा 80% मानिसको मृत्यु हुने गरेको छ।
2: म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
1: छन् नि, यसबाट बस्ने उपायहरू साथीभाइको लहाई लहाईमा नपर्ने, दीर्घकालीन असरको मनन गरी फुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने।

0: धूमपान तथा सुटीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं
1: र अरूलाई पनि बचाऊं।
2: होइन श्रीमानजी, के भयो? गाडी स्टार्ट गर्नु न।
0: जाने बेला भइसक्यो,
2: अहिलेसम्म गाडीको फोन त मारेको कारै होला। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि पहिलो भन्छ, हाल त फुटेर हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्रियो। भए पनि हिलो जाने हो,
2: समस्या त आइहाल्छ नि। बरु समाधान

Thank you.

दिल्ली हाउसका करिब 4,000 बचत कर्ताको रकम फिर्ता गरेको जनाएको छ। समितिका अध्यक्ष दिल्ली राज आचार्यका अनुसार समिति गठन भइसकेपछि पूर्ण र आंशिक तथा बचत मिलानतर्फ हाउससम्म त्यो संख्यामा बचतकर्ताको समस्या समाधान गरिएको छ। उहाँले 76,000 बचतकर्तालाई करिब 46 अर्ब रूपियाँ फिर्ता गर्नुपर्ने दायित्व रहेको सुनाउनुभयो। त्यसका लागि सम्बन्धित सहकारीको सम्पत्ति एकिन गर्ने तथा उपलब्ध स्रोतको परिचालन गर्ने काम भइरहेको उहाँको भनाइ छ। सहकारी क्षेत्रमा समस्या किन

0: উমিনীত দেখমাইছেন আৰু হেতাছেন জিলা তহমা কচিমা ইয়াম ঝাপা মৰম ধনুচাৰ यसपटक जेहीबाट मृत्यु हुनेहरूले हालसम्मको विवरण जेही विरूद्धको खोप नलगाएको पाइएको छ। मृत्यु हुनेमा खोप नलगाएका 40 वर्षभन्दा माथिका रहेका उहाँले बताउनुभयो। गत आर्थिक वर्षमा देशभर 41 जनाको जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट मृत्यु भएको थियो। जापानिज इन्सेफ्लाइटिसबाट सन् 2024मा 25, सन् 2023मा 7 र सन् 2017मा 1 जनाको निधन भएको थियो। सन् 2018 देखि 2022सम्म जापानिज इन्सेफ्लाइटिसबाट कसैको पनि मृत्यु भएको थिएन।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7680-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
3: गुणस्तरीय प्लम्बिङको
4: मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण कार्य नरोकिने भएको छ। स्थानीय बासिन्दाले आन्दोलन गर्न थालेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पार्नुभएको हो। नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लोहानीस्थित प्रादेशिक अस्पतालमा ट्रमा युनिट सञ्चालन गर्न लागि उहाँले बताउनुभयो। आज प्रतिनिधि सभाको बैठकमा यसबारे जानकारी दिँदै मन्त्री मेहताले ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढ़िसकेको जानकारी दिनुभयो। दुर्घटनामा गम्भीर घाइते भएका नागरिकलाई उपचारका लागि काठमाडौँ ल्याउनुपर्ने बाध्यता अन्त्य गर्न सरकारले तत्काल सेवा र दीर्घकालीन पूर्वाधार निर्माणलाई सँगसँगै अघि बढ़ाएको उहाँको भनाइ छ। त्यस्तै लोहानीस्थित प्रादेशिक अस्पतालमा सीटी स्क्यान, आवश्यक चिकित्सकीय जनशक्ति, बिरामीको पर्याप्त जाँच तथा ब्लड बैंक लगायत ट्रमा सेवा सञ्चालनका लागि आवश्यक आधारभूत पूर्वाधार रहेको उहाँले उल्लेख गर्नुभयो। त्यसैले लोहानमा तत्काल ट्रमा युनिट सञ्चालन गर्ने निर्णय गरिएको मन्त्री मेहताले बताउनुभयो।
1: साताको पहिलो शेयर कारोबार दिन आज नेप्से परिसूचक 9 अंकले घटेको छ। त्यससँगै परिसूचक नेप्से 2641 बिन्दुमा कायम भएको र शुक्रबार नेप्से 4 अंकले घटेको थियो। आजसहित लगातार 3 दिन बजार घटेको छ। आज पनि बजार दिनभर रातो रह्यो। आज कारोबार रकम सामान्य घटेको छ। शुक्रबार 3 अर्ब 77 करोड़को कारोबार भएकोमा आज 3 अर्ब 66 करोड़ रूपियाँको भएको छ। आज 82 कम्पनीको शेयर मूल्य बढ़दा 179 कम्पनीको शेयर मूल्य घट्यो भने 15 कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
0: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग सम्झौताका विषयमा एक कदम पछि हट्ने शक्य देखिएको छ। इरानले हुर्मुज जलमार्ग खोलेको खण्डमा ट्रम्पले आरोपित सम्झौताको आफ्नो माग त्याग्न सक्ने द वाल स्ट्रीट जर्नलको रिपोर्टमा दावी गरिएको छ। इरानले हुर्मुज पूर्ण रूपमा खुला गरी त्यहाँबाट सामान्य व्यापारीको आवत जावत सुनिश्चित गरेमा अमेरिकाबाट पछि हट्न सक्ने सम्भावना छ। ट्रम्पले पछिल्ला केही हप्तादेखि यो विकल्पमाथि काम गरेको रिपोर्टमा उल्लेख गरिएको छ। ट्रम्पले आफ्ना वरिष्ठ अधिकारीहरूसँग इरानसित औपचारिक आणविक सम्झौता नगरी पनि अमेरिकाले संघर्ष अन्त्य गर्न सक्ने धारणा गरेको परिस्थिति जर्नलले जनाएको छ। यसअघिसम्म ट्रम्प प्रशासनको मुख्य जोड इरानको आणविक कार्यक्रमका विषयमा सम्झौता गराउनुमा भएको थियो। युद्ध लम्बिँदै गएपछि अमेरिकाको प्राथमिकता परिवर्तन भएको देखिएको छ। यसअघि
1: समाचार शेखर थापाले गरौं एसियाली आईटीएफ टेकन्डो च्याम्पियनसिपमा नेपाललाई कांस्य पदक दिलाएका छन्। मंगोलियाको उलान बटारमा भएको प्रतियोगितामा शेखरले ब्ल्याक बेल्ट पुष्पगान प्याटर्नमा कांस्य जितेको नेपाल अन्तर्राष्ट्रिय टेकन्डो महासंघ आईटीएफका महासचिव धन बहादुर थापाले जानकारी दिएका छन्। शेखर चन्द्र मंगोलियाका
3: पालाम आयुर्जान पनि तेस्रो भए। मलेसियाका चिन लुङ काङले स्वर्ण तथा फिलिपिन्सका अमाइज क्रिस्टर लुले दोस्रो स्थान हात पारेका छन्। शेखरले इन्सपायरिङ तर्फ पुरूष 65-70 केजी तौल समूहमा पनि प्रतिस्पर्धा गरेका थिए। यो प्रतिस्पर्धामा शेखरले पदक जित्न सकेनन्। शेखर दक्षिण एसियाली आईटीएफ टेक्वान्डो च्याम्पियनशीपका पदक विजेता हुन्। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: प्रधानमन्त्री शाहसँग चीनी राजदूतद्वारा शिष्टाचार भेट, विकास साझेदारीलाई अभिवृद्धि गर्ने विषयमा छलफल।
3: विराटनगर जोट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्य दल गठन, हालसम्म करिब 4,000 बचतकर्ताको रकम फिर्ता।
0: जापानिज इन्सेफ्लाइटिस संक्रमण तीव्र रूपमा फैलिँदै 1.5 महिनामा 9 जनाको मृत्यु।
3: इरानसँग सम्झौताका लागि ट्रम्प एक कदम पछि हट्ने संकेत, होर्मुज खुला गरे परमाणु सम्झौता बिनै इरान युद्ध अन्त्य गर्न सक्ने दावी।
0: र एसियाली आईटीएफ तेक्वान्दोमा नेपालका शेखर थापालाई कांस्य पदक।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
6: ला किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
8: शुक्ला गण्डकी फ्रेस हाउस दुलीगौड़ा तनहु पंचमुनी स्कूल को अगाड़ी सिकेन्द्र फिश हाउस को आड़ई में शाखा पसल दुलीगौड़ा भित्री बजार सांगलीला विकास बैंक को पछाड़ी। यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
8: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
10: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
8: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ। कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
10: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
8: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
10: थप जानकारीका लागि सम्पर्क 0655-71479, मोबाइल 9560-62265 र 9468-64145।

0: connect your dream, connect your future, still connect your heart.
1: Pravin, Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Latin Department Bowen Survey, Mobile, Antanabe Pasati, Botis Chasi, Piranabe, the Antanabe Pasati, Otis Shunet Kirata.
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
3: हस् मम्मी नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
2: पाएसम्म राम्रो भन्छन् कतै पाइन्छ र
3: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री
2: भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
4: हजुर हामी कहाँ

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण महिला भएको थाहाबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460976246।
1: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेको गर्न लागेको के? कहाँ पाइन्छ सुनि?
0: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460976।

0: सिंगापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिंगापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको
1: सिङ्गापुरे रोल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गरगहनाहरू शिरबन्दी सिरपुल टिकमाला झुम्री यार्लिङ मारवाडी पातेसुन बुलाकी लाउरेपुरी जन्तर चन्द्रमा नौगेडी असर्ती कन्थमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायमाला दुसङ नाकसी कन्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली दोरी लगायत सम्पूर्ण पोटेका आइटमहरू पाइनुको साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर्स मुक्तिनाथ बैङ्कको एक घर माथि दुलेगौडा प्रोप्राइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9811453305।
2: नानु बाबालाई भन न
3: आज बाहिरको खाजा खान भनेर।
4: मैले सुने छोरी जाऊ।
2: सुन्नुहोस् न खाजा खाना त बिजी मामा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमको खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ अरे नि।
4: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
2: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सिकुवा चिकन चिकन विङ्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो पोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
4: बिजी मोमो हाउस दिलेगौडा मगर समाज भवन नजिक।
5: निसन्तानपन र बाल्यौन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
6: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
7: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिवार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
6: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्छ।
8: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0625414233 मोबाइल 9868168887।
9: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
11: खै ल्याउन त कहाँबाट ल्याएको निकाल्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
9: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9556062891।
13: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
14: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
13: हो र, कहाँ छ र त्यस्तो?
14: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
7: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
13: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
7: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
8: प्रोप्राइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9001449716।

0: थापाई राख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
1: Please subscribe and press the bell icon for more new updates.

0: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु सारा काम पो खोज्ने हो त। अहिले धुलेको हार्डवेयरको
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौड़ा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
3: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
4: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
3: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
4: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
3: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
4: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
3: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
4: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
3: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा।
5: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
6: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
7: मयाम चिसापानी, अनि बीचमा नझर्ने।
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
7: ए हो र, यस्तो आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौड़ा ढोल फिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9825552663।
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
10: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
11: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौड़ा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 9816634372।
12: रेडियो 103.8 अन्तर्मन को आवाज
13: स्टूडियो साइड
14: अहिले साँझको 7 बज्यो
15: टाइम चेक को साथमा बनकेवा कालिका सुनचादी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165301
16: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
17: ढोरबाराही हाइलाइट्सको साथमा
18: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
17: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004
19: नमस्कार साँझ 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्रीको स्वागत छ तपाईँ यतिबेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ ढोरबाराई हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट
20: पूर्व अडानबाट पछाडि हट्दै भारतीय र चीनीय राजदूतसँग प्रधानमन्त्री शाहको 1-to-1 भेटवार्ता द्विपक्षीय मित्रता पारस्परिक हित विकास साझेदारी तथा सहकार्यको विविध विषयमा छलफल भएको दावी
19: पार्टीलाई एक ढिक्का गर्न आफूहरूले प्रयास गरिरहेको कांग्रेस इतर पक्षका नेताहरूको भनाई सरकारले किसानलाई रोपाईको बेलामा समेत रासायनिक मल दिन नसकेको पूर्व प्रधानमन्त्री प्रचण्डको आरोप
20: देशभरका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई कक्षा 5 सम्म कुनै पनि प्रकारको परीक्षा नलिन सरकारको निर्देशन विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न कार्यदल गठन
19: गुगल अमेजनको डाटा सेन्टर परियोजना विरूद्ध भारतमा प्रदर्शन आफ्नो सबै शर्त पूरा नभएसम्म हर्मुज जलमार्ग नखोल्ने इरानको चेतावनी
20: र आईसीसीले पुरूष एक दिवसीय विश्वकपको छनौट प्रक्रिया र प्रतियोगिताको संरचनामा अचानक परिवर्तन गरेको प्रति स्कटल्याण्ड र नेदरल्याण्डका क्रिकेट बोर्डहरूको असन्तुष्टि
19: अब समाचार विस्तारमा सुन्नुहोस् प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत झाङ माओ मिङले छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज पहिले भारतीय राजदूत श्रीवास्तव र त्यसपछि चिनिया राजदूत माओ मिङले भेटवार्ता गर्नुभएको हो विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्व अडानबाट पछि हट्दै प्रधानमन्त्री शाहले सरकार बनेको 4 महिनापछि राजदूतहरूसँग एक्लै एक्लै भेट्नु भएको हो प्रधानमन्त्री कार्यालयका अनुसार भेटवार्ताका क्रममा दुवै देशका राजदूतहरूसँग द्विपक्षीय मित्रता पारस्परिक हित विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ भेटमा भारतीय राजदूत श्रीवास्तवले दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनु भएको थियो यस्तै चिनिया राजदूत माओ मिङसँगको भेटमा पनि प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभएको छ छिमेकी देशका राजदूतहरूलाई एकै दिन भेट्ने निर्णयले नेपालका लागि दुवै देशको समान महत्व रहेको सन्देश दिन खोजिएको देखिन्छ
20: प्रतिनिधि सभाको आज बसेको बैठकमा विभिन्न 3 विधेयक प्रस्तुत भएका छन् बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी संचय कोष विधेयक 2083 प्रस्तुत गर्नुभएको छ विधेयक प्रस्तुत गर्दै उहाँले कोषको 2019 सालको ऐन कार्यान्वयनमा रहेको बताउँदै समसामयिक संशोधन गर्न आवश्यक भएकाले यो विधेयक प्रस्तुत गरेको जानकारी दिनुभयो यस्तै गरी कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मेलमिलाप सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। उहाँले विधेयक प्रस्तुत गर्दै 2068 सालमा जारी भएको ऐनलाई संशोधन गर्न र छिटो छरितो न्याय निरूपणका लागि विधेयक ल्याएको जानकारी दिनुभयो। यस्तै बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। विधेयक प्रस्तुत गर्दै उहाँले बालबालिका जोखिमपूर्ण काममा लगाउन निषेध गर्न प्रचलित कानूनलाई नियमित र नियमन गर्न बनाउन विधेयक ल्याएको सदनलाई जानकारी दिनुभयो।
19: प्रतिनिधि सभाको आजको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृति गरेको छ। बैठकमा उक्त विधेयक प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यसअघि छलफलमा सांसदहरू रीना उप्रेती, लीमा अधिकारी आचार्य, कृष्ण हरि बुढाथोकी, गंगा लक्ष्मी बाल, जनकसिंह धामी, काली बहादुर शाह, माधव बहादुर थापा, कमल सुवेदी, प्रमिला कुमारी कच्छदार, पारस मणि केलाल, पार्वती विक, निराशा चौधरी दगौरा, यशोदा कुमारी बराल, साजिदा खातुन सिद्दिकीले भाग लिँदै आफ्नो धारणा, जिज्ञासा तथा सुझाव राख्नु भएको थियो। छलफलमा उठेका जिज्ञासामा मन्त्री गौतमले जनताले तिरेको करको सदुपयोग गर्न र दोहोरो सुविधा लिन नपाउने विषय भएको तेह्र आयोगका 65 पदाधिकारी धेरै जसो पेन्सन खाने भएकाले तलब लिँदा पेन्सन लिन नपाउने व्यवस्था गर्न लागेको बताउनु भएको छ। संवैधानिक आयोगमा नियुक्ति गर्न उपयुक्त पासलाई दोहोरो सुविधा लिन नपाउने भन्ने सरकारको स्पष्ट धारणा रहेको जनाउँदै काम गरे बापत पारिश्रमिक लिने तर एकद्वारा प्रणालीबाट मात्र लिने व्यवस्था गर्न खोजिएको उहाँले बताउनु भएको छ।
20: परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको हितलाई केन्द्रमा राखेर आवश्यकता अनुसार द्विपक्षीय तथा बहुपक्षीय सन्धि सम्झौताको पुनरावलोकन, परिमार्जन र नवीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै मन्त्री खनालले यस्तो बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय कानून र कूटनीतिक प्रचलन अनुसार सन्धि सम्झौताको पुनरावलोकन सम्बन्धित परराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाको आपसी सहमति र स्वीकृतिमा निर्भर रहने पनि बताउनु भएको छ। उहाँले नेपालको हितलाई केन्द्रमा राखेर सम्बन्धित मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै उपयुक्त समयमा सन्धि सम्झौताको पुनरावलोकन गरिने बताउनु भएको छ।
19: अर्थमन्त्री डाक्टर सोरेङ वाग्लेले देशको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी हुनुपर्ने बताउनु भएको छ। नेपालका 20 ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिहरूसँगको आजको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक समृद्धिको मुख्य आधार भएको उल्लेख गर्नुभएको हो। देशको विकास कुनै एक मन्त्रालयको एकल प्रयासले मात्र सम्भव नहुने भन्दै उहाँले यसका लागि एकीकृत राष्ट्रिय दृष्टिकोण आवश्यक रहेको स्पष्ट पार्नुभएको छ। सरकारले निजी क्षेत्रलाई विकासको अभिन्न साझेदारका रूपमा हेर्ने अर्थमन्त्री वाग्लेको भनाइ छ। उद्योगको नाफाबाट पूर्ण लगानी बढ़ने र त्यसबाट सृजना हुने रोजगारीले अन्तत राज्यको राजस्वमा योगदान पुग्ने भएकाले दुवै पक्षको सम्बन्ध परिपूरक रहेको उहाँले बताउनु भएको छ। वैध रूपमा गरिएको लगानी र आर्जित मुनाफाको सुरक्षा गर्ने पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्रीले उद्यमीहरूलाई थप लगानी गर्न र नयाँ प्रविधि भित्र्याउन आग्रह गर्नुभएको छ।
20: आज साउन महिनाको अन्तिम सोमबार काठमाडौँ लगायत देशैभरिका शिवालय क्षेत्रमा बिहानैबाट भक्तजनहरूको भीड़ लागेर पूजा अर्चना गरेका छन्। आज बिहान झमझम पानी परे पनि भक्तजनहरू लामबद्ध भएर मन्दिरमा पुगेका थिए। दिउँसो पनि मन्दिरमा उत्तिकै भीड़ लागिरहेको देखिन्थ्यो। यस्तै बिहान 3 बजेदेखि खुलेको पशुपतिनाथ मन्दिरमा 4 ढोका बेलुका आरती पछाडि र राति 8 बजेसम्म खुल्ला रहनेछन्। आज पशुपतिनाथमा दर्शन व्यवस्थापनका लागि थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी र कर्मचारी खटिएका थिए। काठमाडौँ उपत्यकाको प्रसिद्ध शिवालय गोकर्णेश्वर, नागरेश्वर, डोलेश्वर र वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव लगायतका ठूला साना सबै शिव मन्दिरमा बिहानैबाट भक्तजनको लाइन लागेको छ। यस्तै देशभित्र रहेका विभिन्न शिवालय क्षेत्रमा पनि आज भक्तजनहरूको उल्लेख्य उपस्थिति रहन्थ्यो। यस्तै आज तनहुको देवघाट सहित शुक्ला गण्डकी नगरपालिकाको शुक्ला हिलेचार क्षेत्र, त्यस्तै मुक्तिनाथ शुक्ला गण्डकी शोभन धाममा पनि भक्तजनहरूले बिहानैबाट पूजा आराधना गरेका थिए। यस्तै अहिले मुक्तिनाथ शुक्ला गण्डकी चोबनधाममा एमआरआर युवा समूहले भजन कीर्तन समेत प्रदर्शन गरिरहेका छन्।
19: नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीलाई एकठिक्का गर्न आफूहरूले प्रयास गरिरहेको बताएका छन्। कांग्रेस सिन्धु काठमाडौँ सम्पर्क समितिले सोमबार काठमाडौँमा आयोजना गरेको युवा भेलामा उनीहरूले पार्टीभित्र सबैलाई समावेश गरी एकताबद्ध बनाउने प्रयास गरिरहेको जनाएका हुन्। कार्यक्रममा कांग्रेस नेता डाक्टर शशांक कोइरालाले विरोधी वा अन्य नेताहरूलाई गाली गलौज गर्नुको साटो मौन रहनु वा उपेक्षा गर्नु नै ठूलो जवाफ भएको धारणा राखेका छन्। पार्टीभित्र सबैलाई समावेश गरी एकताबद्ध बनाउनु नै मुख्य प्राथमिकता रहेको भन्दै उहाँले सबैको हातमा हात मिलाएर अघि बढ़न सहयोगको खाँचो रहेको बताउनु भएको छ। उहाँले संघर्षपूर्ण इतिहास बोकेको कांग्रेस पनि झन निखारिँदै जाने र देशको भविष्य कांग्रेस नै सुरक्षित रहने उल्लेख गर्नुभएको छ।
20: यसैबीच नेपाली कांग्रेसले सरकारलाई महँगी नियन्त्रण गर्न ध्यान आकर्षण गराएको छ। जारी केन्द्रीय समितिको बैठक पछाडि संचारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता देवराज चालिसेले महँगीले जनताको जीवन प्रणाली अस्तव्यस्त बनाएको बताउनुभयो। उहाँले सरकारले किसानलाई मलको व्यवस्था सिंचाईको दीर्घकालीन सोच बारेमा पनि ध्यान दिनुपर्ने बताएको छ। यस्तै दीर्घकालीन रूपमा स्वदेशमा नै मल उत्पादन गर्ने नीति बनाउन पनि माग गरिएको छ। चालिसेले बैठक भोलि पनि निरन्तर बस्ने बताउनुभयो।
19: देशभरका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई कक्षा पाँचसम्म कुनै पनि प्रकारको आन्तरिक वा त्रैमासिक परीक्षा नलिन निर्देशन दिएको छ। सरकारको पछिल्लो निर्णय कार्यान्वयन गर्दै जिल्ला शिक्षा विकास तथा समन्वय एकाईहरूले बाल बालिकामा हुने मनोवैज्ञानिक दबाव अन्त्य गर्न परीक्षा प्रणाली बन्द गर्न भनेका हुन्। मन्त्री परिषदको 2072 चैत्र 13 गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीको बुदा नम्बर 90 अनुसार यो व्यवस्था लागू गरिएको पत्रमा उल्लेख छ। नयाँ व्यवस्था अनुसार आगामी शैक्षिक सत्रदेखि आधारभूत तह कक्षा 1-5 लिइने परम्परागत आन्तरिक परीक्षाहरू पूर्ण रूपमा बन्द हुनेछन्। कतिपय विद्यालयहरूले अझै पनि पुरानै शैलीमा त्रैमासिक परीक्षा मार्फत मूल्याङ्कन गरिरहेको पाइएपछि लिखित निर्देशन दिएको बताइएको छ। स्थानीय तहहरूलाई समेत यो निर्णय कार्यान्वयनमा आवश्यक सहयोग र सहजीकरण गरिदिन भनिएको छ।
20: देशभर पछिल्लो 24 घण्टामा 38 विपदका घटना भएका छन्, जसमा परेर 1 मृत्यु भएको छ भने 18 घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरो, आगलागी, अविरल वर्षा लगायतका विपदका घटनासँगै 32 जिल्ला प्रभावित भएका छन्। सबैभन्दा धेरै पहिरोले 15 जिल्ला प्रभावित भएका छन्। गएको वैशाखदेखिको तथ्याङ्क हेर्ने हो भने विपदजन्य घटनामा परेर 206 ज्यान गइसकेको छ। यस्तै 1,360 घाइते भएका छन्।
19: पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो सरकारले किसानलाई रोपाईको बेलामा समेत रासायनिक मल दिन नसकेको आरोप लगाउनु भएको छ। नेकपाका संयोजक समेत रहनुभएका प्रचण्डले सामाजिक सञ्जालमा यतिखेर रोपाई सकिँदा समेत मधेश लगायत देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसक्दा किसानहरू ठूलो समस्यामा परेको उल्लेख गर्नुभएको छ। उहाँले आफ्नो नेतृत्वको तत्कालीन सरकारले मल आयात तथा वितरणको यही गम्भीरता बुझेर समयमा नै मल आपूर्ति र वितरण गर्नुका साथै अर्को आर्थिक वर्षका लागि बजेट समेत सुनिश्चित गरेको दावी गर्नुभएको छ।
20: सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एउटा कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक र कानूनी अवस्था अध्ययन गरेर पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिश गर्न विज्ञ सहितको कार्यदल गठन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको बैठकले विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका निर्णय तथा विभिन्न निकायबाट तयार गरिएको अध्ययन प्रतिवेदनको समीक्षा गर्दै मिल पुनः सञ्चालनका लागि एक रणनीति तय गर्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव वीरेन्द्र कुमार यादवले जानकारी दिनुभएको छ।
19: तपाईँ यति बेला साँझ 7 ढोरबारलाई हाइलाइट सुनिरहनु भएको
13: हेलो। बाबु ढलन त भयो, अब घरभित्रको काम गर्नुपर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
21: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
13: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
19: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
18: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
19: प्रोपाइटर राम भुजेल, सम्पर्क 9811506630 र 9746680681।
22: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
23: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
22: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
23: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
22: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
18: होटल फ्यामिली एन्ड लज, खैरेनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9855324220, 9801454674 र 9846324220। अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची: युरिया प्रति केजी रु 22 देखि 23 सम्म, डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहुँ।
24: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
25: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
24: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9855188461 र सिजन गुरुङ 9745404900।
26: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
27: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
26: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
27: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
26: ए त्यसो भए त म गइहाले,
27: चिया त पिएर जाऊ,
26: अहिले हतार छ, पछि आउँदै गरौला है।
28: दीर्घायु फर्निचर सोरुम,
27: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, कार्पेट डोर ब्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
0: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम दुलेगौंडा बजार प्रोप्राइटर लक्ष्मीराज वागले सम्पर्क 9846061268 र 9856060268।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
1: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
2: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9956031053।
19: विश्रामपछि पुनः स्वागत छ ढोलबाराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीन सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखर सहकारीका 165 जना बचतकर्ता, कान्तिपुर सहकारीका 52 जना र गोर्खा सहकारीका 3 जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो। समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य कानूनी व्यवस्था बमोजिम सञ्चालन भइरहेको बताइएको छ।
20: तनहुको दमौलीमा खाना पकाउने ग्यासको अभाव सड्किँदै गएपछि सहज र नियमित आपूर्तिको माग गर्दै माधव अधिकारीले अनसन शुरू गर्नुभएको छ। व्यास नगरपालिका 3 स्थित अनसन चौतारीमा अधिकारीले आजबाट अनसन शुरू गर्नुभएको हो। बजारमा पर्याप्त मात्रामा ग्यास उपलब्ध हुन नसक्दा सर्वसाधारण उपभोक्ता लामो समयदेखि समस्यामा परेको भन्दै उहाँले सम्बन्धित निकायको ध्यान आकर्षण गराउन अनसन शुरू गरेको बताउनुभयो। ग्यासको अभावका कारण सर्वसाधारणले घण्टौं लाइन बस्नुपर्ने, आवश्यक परिमाण मा ग्यास नपाउने तथा दैनिक खाना पकाउने जस्तो अत्यावश्यक काम समेत प्रभावित हुने अवस्था सृजना भएको अधिकारीको भनाइरहेको छ।
19: तनहु प्रहरीले अदालतको फैसला कार्यान्वयन तथा विभिन्न मुद्दाका फरार प्रतिवादी गरी 5 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुबाट खटिएको प्रहरी टोलीले ज्यान सम्बन्धी कसुरमा अदालतबाट 3 महिना कैद र 5,000 रूपियाँ जरिवाना तोकिएका 3 जना पुरूषलाई पक्राउ गरेको हो। यस्तै चेक अनादर मुद्दामा 3,000 रूपियाँ जरिवाना तोकिएकी 1 महिला र अभद्र व्यवहार सम्बन्धी चालू मुद्दामा 10,000 रूपियाँ धरोटी तोकिएका 1 पुरूषलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ। पक्राउ परेका सबैलाई आवश्यक कानूनी कार्यवाहीका लागि तनहु जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी समेत रहनु भएको प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो।
20: स्याङजाको गल्याङ स्थित आँधी खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका 1 युवाको शव फेला परेको छ। स्याङजा प्रहरीका अनुसार सल्यानको सिद्धकुमा गाउँपालिका 1 घर भएर हाल स्याङजाको गल्याङ नगरपालिका 11 मोट किल्लामा बस्दै आएका 25 वर्षको बलदेव बस्नेतको शव सोमबार आज फेला परेको हो। बस्नेत गल्याङ नगरपालिका 7 स्थित आँधी खोलामा आइतबार हिजो दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता हुनुभएको थियो। उहाँको सोही क्षेत्रमा पुल निर्माणको काम गर्दै आएको प्रहरीले जनाएको छ। बेपत्ता भएपछि प्रहरी चौकी ग्वाल्याङ र सशस्त्र प्रहरी बल नेपाल 30 नम्बर हेडक्वार्टर गोलमा वालिङबाट खटिएको टोलीले खोजी शुरू गरेको थियो। खोज तलाशका क्रममा बेपत्ता भएको स्थान नजिकै सोमबार दिउँसो उहाँको शव फेला परेको स्याङ्जाका प्रहरी नायब परीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। घटनाको थप अनुसन्धान भइरहेको पनि उहाँले बताउनु भएको छ।
19: अब अन्तर्राष्ट्रिय समाचार। कृत्रिम बुद्धिमत्ता अर्थात एआई को क्षेत्रमा विश्वको महाशक्ति बन्ने भारतको महत्वाकांक्षाले अहिले स्थानीय स्तरमा कड़ा विरोधको सामना गरिरहेको छ। महाराष्ट्रको थाने र आन्ध्र प्रदेशको विशाखापट्टनमका बासिन्दा तथा वातावरण संरक्षण अभियन्ताहरूले गुगल र अमेजनका विशाल डेटा सेन्टर परियोजना विरूद्ध विरोध प्रदर्शन शुरू गरेका भारतीय संचार माध्यमले जनाएका छन्। आवासीय क्षेत्रमा निर्माण भइरहेका यी डेटा सेन्टरहरूले स्थानीय जलस्रोत विद्युत आपूर्ति र जमीनमा अत्यधिक भार पर्ने प्रदर्शनकारीहरूको आरोप छ। यद्यपि गुगल र अमेजनले अत्याधुनिक एआर कुलिङ प्रविधिको प्रयोग गरिरहेको स्थानीय खानेपानी आपूर्ति वा वातावरणमा कुनै हानि नपुर्याई कड़ा मापदण्डहरूको पालना गर्ने बताएका छन्। केन्द्रीय सरकारले डिजिटल पूर्वाधारमा लगानीलाई प्रोत्साहन गरिरहेका बेला विरोध शुरू भएको हो। यस वर्षको फेब्रुअरीमा आयोजित एआई इम्प्याक्ट समिटमा प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी प्रविधि कम्पनीहरूलाई आफ्ना डेटा भारतभित्रै राख्न आग्रह गर्नुका साथै देशलाई एआई पूर्वाधारको केन्द्रका रूपमा प्रस्तुत गर्नुभएको थियो।
20: इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्सले आफ्नो सबै माग पूरा नभएसम्म विश्वको प्रमुख ऊर्जा मार्ग अर्मुज फेरि नखोल्ने चेतावनी दिएको छ। इरानी पक्षले युद्धका क्रममा भएको क्षतिपूर्ति प्रतिबन्ध हटाउने विदेशमा रोका गरिएका सम्पत्ति फुकुवा गर्ने तथा इरान र उसका सहयोगी विरूद्धको सैन्य कार्यवाही अन्त्य गर्नुपर्ने माग अगाडि सारेको छ। इरानका सुरक्षा प्रमुख मोहम्मद बागुर गोजोल गाद्रले हर्मुज खोल्नु अगाडि पूरा गर्नुपर्ने मागहरूको सूची सार्वजनिक गर्नुभएको छ। त्यसमा इरानसँगै लेबनान प्यालेस्टाइन येमन र इराक विरूद्धको युद्ध तथा आक्रमण अन्त्य गर्नुपर्ने माग समेत समावेश भएको छ। इरानी रिभोल्युसनरी गार्ड्सले हर्मुज अहिले सामान्य जलमार्ग नभएर युद्धको मैदान भएको बताउँदै शत्रु पक्षले सबै शर्त स्वीकार नगरीसम्म जलमार्ग बन्द राख्ने रणनीति रहेको जनाएको छ।
19: अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले पुरूष एक दिवसीय 50 ओभर विश्वकपको छनौट प्रक्रिया र प्रतियोगिताको संरचनामा अचानक परिवर्तन गरेको प्रति स्कटल्याण्ड र नेदरल्याण्डका क्रिकेट बोर्डले कड़ा असन्तुष्टि व्यक्त गरेका छन्। सोमबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दुवै क्रिकेट बोर्डले आईसीसीको निर्णयको विरोध गरेका हुन्। विज्ञप्तिमा यो कदमले एसोसिएट राष्ट्रहरूको क्रिकेट विकासमा गम्भीर धक्का पुग्ने र खेललाई विश्वव्यापी बनाउने अभियानलाई कमजोर बनाउने चेतावनी दिएको छ। विश्वकप शुरू हुन 18 महिनाभन्दा पनि कम समय बाँकी रहँदा आईसीसीले महत्वपूर्ण संरचनात्मक परिवर्तन गरेको हो। यति छोटो समयमा गरिएको परिवर्तनले सदस्य राष्ट्रहरूलाई तयारी र योजना बदल्न निकै कठिन हुने विज्ञप्तिमा उल्लेख छ।
20: गण्डकी प्रदेश खेलकुद परिषदले वितरण गरेको खेलकुद पदक बारे छानबिन गर्न समिति गठन गरिएको छ। प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले मन्त्रालयका सचिव डाक्टर शेष नारायण पौडेलको संयोजकत्वमा 3 सदस्यीय समिति गठन गर्नुभएको हो। समितिलाई साउनको 29 गतिभित्र प्रतिवेदन बुझाउन भनिएको छ। गत असारको 30 गति विभिन्न खेलाड़ी प्रशिक्षक र खेल संघलाई प्रदान गरिएको पदकमा छनौट समितिमा नै रहेका व्यक्तिहरू तथा उनीहरूसँग सम्बन्धित संघले समेत पदक पाए पछाडि विवाद उत्पन्न भएको थियो। परिषदका सदस्य सचिव श्रीधर शर्माले भने पदक वितरण विधि र प्रक्रिया अनुसार नै भएको दावी गर्नुभएको छ। पूर्व अडानबाट पछाडि हट्दै भारतीय र चिनिया राजदूतसँग प्रधानमन्त्री शाहको 1-to-1 भेटवार्ता द्विपक्षीय मित्रता पारस्परिक हित विकास साझेदारी र सहकार्यका विविध विषयमा छलफल भएको दावी।
19: पार्टीलाई एक ढिक्का गर्न आफूहरूले प्रयास गरिरहेको कांग्रेस शीतल पक्षका नेताहरूको भनाई। सरकारले किसानलाई रोपाईको बेलामा समेत रासायनिक मल दिन नसकेको पूर्व प्रधानमन्त्री प्रचण्डको आरोप।
20: देशैभरिका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई कक्षा पाँचसम्म कुनै पनि प्रकारको परीक्षा नलिन सरकारको निर्देशन। विराटनगर जुट मिल पुनसञ्चालनका लागि अध्ययन गर्न कार्यदल गठन।
19: गुगल अमेजनको डाटा सेन्टर परियोजना विरूद्ध भारतमा प्रदर्शन। आफ्नो सबै शर्त पूरा नभएसम्म हर्मुज जलमार्ग नखोल्ने इरानको चेतावनी।
20: र आईसीसीले पुरूष एक दिवसीय विश्वकपको छनौट प्रक्रिया र प्रतियोगिताको संरचनामा अचानक परिवर्तन गरेको प्रति स्कटल्याण्ड र नेदरल्याण्डको क्रिकेट बोर्डको असन्तुष्टि।
19: हवस् त यिनै खबरहरू सँगै साँझ सात बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। राति दस बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्री विदा हुन्छौ। नमस्कार।
4: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
5: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
23: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
5: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
23: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
23: मोटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
23: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
23: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635930369।
5: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो, कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ। हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन। स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ। क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोपाइटर मनराज गुरुङ। सम्पर्क 9850557731 9860657731। भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
6: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: धार्मिक महोत्सवका आकर्षणहरू
6: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
7: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
8: कथा सहितको झाँकी गीति नाटक
9: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
8: सन्ध्याकालीन श्रृंगारिक महाआरती
9: स्थानीय भजन
8: भदौ 1 गते देखि 8 गते सम्म चिवनधाम जाउँ सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ
9: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 मा सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ
8: धार्मिक महोत्सवका आकर्षणहरू
9: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन
10: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो
8: कथा सहितको झाँकी गीति नाटक
9: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
8: सन्ध्याकालीन श्रृंगारिक महाआरती
9: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्ध तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
8: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ
11: आज पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
12: कि बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भयो
11: नरिसौ न त त्यो बरु हिँड कहाँबाट ल्याउने हो
12: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
14: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
15: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817
16: अफिसबाट अमितको फोन
17: हस् म पछि कल ब्याक गर्छु ओहो सरी भगवान आज पनि ढिला भयो
29: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
30: मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
15: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279
11: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
29: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
11: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
29: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
31: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
32: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
31: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9845010950
19: सधैँ झैं यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
0: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
1: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 065414233
0: र 9968168887।
3: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
0: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौंडा भित्री बजार।
13: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
18: मोबाइल 9800855537 र 9800665159।
0: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
18: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पुन
18: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
18: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
18: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
18: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
18: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
21: वार्ड आईसीयु एनआईसीयु जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको पीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
22: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
30: एक सय तीन थोप्लो 8 अन्तर्मनको आवाज।

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, स्वास्थ्य पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
5: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
5: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ। प्रोपाइटर रमेश भुजेल। फोन 9855432475 र 9801132475।
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
9: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
8: ओके, ल डन।
9: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
8: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर गोविन्द सिग्देल। फोन 9855428543 र 9847000787।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
11: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने असलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
11: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0654142634 र 9811756606।
10: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
11: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
10: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
11: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
12: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
12: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
13: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
14: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरिज सामानहरू उपलब्ध छन्
15: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
14: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
16: भर्ना खुल्यो
17: गन्दगी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
16: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
17: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
16: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
17: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
16: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
17: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
16: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
17: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
16: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
17: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712040
18: 103.8 अन्तर्मनको आवाज
19: स्टुडियो साइन्सेट
20: अहिले रातिको 8
21: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301

0: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुना

0: एबीसी नेपाली सेवाको साझा पक्कबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीद्वारा भारत र चीनका राजदूतसँग पहिलो पटक एकला एकलै भेटवार्ता, अर्थबारे विज्ञ भन्छन्।
1: हामीले लुज गरिसकेको जस्तो फिल भएर चाहिँ अनि बल्ल चाहिँ प्रधानमन्त्रीजीले भेट गर्नुभयो भन्ने लाग्छ।
0: सरकारले संवैधानिक निकायका पदाधिकारीका सेवा सुविधामा किन परिवर्तन खोजेको?
2: तलब खाता खाँदै पेन्सन चाहिँ खान पाइएन भन्ने कुरा हो कि पेन्सन लिनु पर्यो कि तलब लिनु पर्यो।
0: र भारतको झारखण्डमा आन्दोलनरत विद्यार्थी तथा प्रहरी बीच हिंसात्मक साझा पक्कबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीद्वारा भारत र चीनका राजदूतसँग पहिलो पटक एकला एकलै भेटवार्ता, अर्थबारे विज्ञ भन्छन्।
1: हामीले लुज

0: रूसी अधिकारीहरूले तातास्तानमा रहेको निज्नस्क्याम्स शहरमा युक्रेनले गरेको ड्रोन हमलामा परि एक बालक सहित कम्तीमा 13 जना मारिएको बताएका छन्। अन्य 40 जना घाइते भएका छन्। युक्रेनको सेनाले उक्त शहरको एउटा तेल केन्द्रलाई लक्षित गरेको जनाएको छ। रूसी अधिकारीहरूले भने सर्वसाधारणहरू रहेका क्षेत्रमा पनि हमला भएको जनाएका छन्। रूसले रातभरिमा 450 भन्दा बढ़ी युक्रेनी ड्रोनहरूलाई निस्तेज पारेको जनाएको छ। रूसले गरेको हमलामा भने युक्रेनको खार्किभ क्षेत्रमा 5 जना मारिएको अधिकारीहरूले बताएका छन्। भारतको झारखण्ड राज्यमा लोकसेवा परीक्षामा अनियमितता भएको आरोप लगाउँदै प्रदर्शन गरिरहेको हजारौं युवालाई तितरबितर पार्न प्रहरीले अश्रु ग्यास र पानीको फोहरा प्रयोग गरेको छ। हजारौं युवाहरूले महत्वपूर्ण परीक्षाहरूमा अनियमितता भएको आरोप लगाउँदै गत महिनादेखि प्रदर्शन शुरू गरेका थिए। राजधानी राँचीमा हजारौं प्रदर्शनकारी राज्य विधानसभातर्फ अघि बढ़ेका थिए। उनीहरूले प्रहरीका अवरोधहरू पार गर्दै हातमा प्लाकार्ड बोकेका र राष्ट्रिय झण्डा फहराएका थिए। प्रदर्शनकारीहरूको मुख्य माग मध्ये परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पनि रहेको छ। बीबीसीका अनवर्सन इथिराजन भन्छन्, उनीहरूको माग मध्ये परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पनि रहेको छ। झारखण्ड सरकारले केही मागहरू स्वीकार गर्दै प्रदर्शनलाई शान्त पार्ने प्रयास गरेको छ। युवा प्रदर्शनकारीहरूले परीक्षामा भएका अनियमिततावारे केन्द्रीय निकायबाट अनुसन्धान गरिनुपर्ने माग गरेका छन्। बीबीसीका अनवर्सन इथिराजनको भनाई, यो प्रदर्शन दिल्लीमा हप्तौंसम्म चलेको युवाहरूको नेतृत्वमा भएको आन्दोलन पछि आएको हो। अमेरिकी भूगर्भ सर्वेक्षण संस्था यूएसजीएसका अनुसार पश्चिमी कोलम्बियामा 7.4 म्याग्नेट्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रबिन्दु काली र मेडेलिन शहरको बीचमा पर्ने चोको क्षेत्रमा रहेको बताइएको छ। चोकोका गवर्नरले क्विदो शहरमा केही मानिस घाइते भएका र भवनहरूमा गम्भीर क्षति पुगेको बताएका छन्। यो भूकम्प राजधानी बोगोटा सहितका विभिन्न शहरमा समेत महसुस गरिएको थियो। मेडेलिन शहरमा केही भवनहरू खाली गराइएका छन्। फिफाका आधा भन्दा बढ़ी सदस्य राष्ट्रको प्रतिनिधित्व गर्ने फुटबल महासंघहरूले विश्व फुटबलको सर्वोच्च निकायका अध्यक्ष जानी इन्फान्टिनोको कार्यशैलीको कड़ा आलोचना गरेका छन्। एसियाको फुटबल महासंघले पनि इन्फान्टिनोमाथि छल गरेको र आफूलाई फुटबल भन्दा माथि राखेको आरोप लगाएको छ। गत महिना उनले विश्वकपमा निजी लगानीकर्तालाई हिस्सेदारी बेच्ने योजना सार्वजनिक गरे यता उनको तीव्र आलोचना हुँदै आएको छ। अधिकारीहरूले टाइफुन डल्फिनका कारण देशको आर्थिक राजधानी सांघाई सहित पूर्वी चीनका विभिन्न क्षेत्रबाट 10 लाख भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन्। टाइफुनका कारण भारी वर्षा भएको छ भने यो क्षेत्रको यातायात समेत प्रभावित भएको छ। सोमबार मात्रै सांघाईमा करिब 1000 उडानहरू रद्द भए। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सत्ता सम्हालेको 4 महिनापछि पहिलो पटक दुई छिमेकी देश भारत र चीनका राजदूतहरूसँग गरेको छुट्टा छुट्टै भेटवार्ताबारे विभिन्न टिक्का टिप्पणी भइरहेको छ। आज बिहान भारतीय राजदूतसँग भेटवार्ता गरेका प्रधानमन्त्रीले दिउँसो चिनिया राजदूतसँग छलफल गरेका हुन्। प्रधानमन्त्री भएपछि शाहले नेपाल स्थित विदेशी कूटनीतिज्ञहरूसँग संयुक्त भेटघाट मात्र गर्दै आएका थिए। दुई देशका राजदूतहरूसँग प्रधानमन्त्रीले एक्ला एक्लै गरेको भेटवार्ताको अर्थबारे हामीले पूर्व प्रधानमन्त्रीहरू सुशील कोइराला र शेरबहादुर देवाका विदेश मामिला सल्लाहकार रहिसकेका पूर्व राजदूत दिनेश भट्टराईलाई सोधेका छौं।
2: यो गर्नुपर्ने भेटघाट नै हो, उहाँले गर्नुभएको हो है, तर चाहिँ अलि अगाडि नै गरिदिनु भएको भएदेखि जुन ग्राउन्ड चाहिँ हामीले लुज गरिसकेको जस्तो फिल भएर चाहिँ अनि बल्ल चाहिँ प्रधानमन्त्रीजीले भेट गर्नुभयो भन्ने लाग्छ। महसुस चाहिँ अलि लेट भयो,
3: ग्राउन्ड लुज गर्नु भन्नुभयो नि तपाईँले, के त्यस्तो
2: लुज ग्राउन्ड लुज भने रियलाइजेसन, हाम्रो छिमेकीहरूसँगको सम्बन्धलाई हामीले पहिलेदेखि नै प्राथमिकतामा राख्दै आएका छौँ र उहाँहरूले जसरी चाहिँ इक्वल डिस्टेन्सका कुराहरू गर्नुभयो, अलि अपरिपक्व चाहिँ कुराहरू गर्ने जस्तै अब बफर टु ब्रिज भन्ने यस्ता यस्ता कुराहरू चाहिँ जुन आयो नि ती कुराहरूले गर्दाखेरि यसमा चाहिँ अलिकति चिन्तन नपुग्या हो कि भन्ने देखिन्छ र यसको गम्भीरता यसको संवेदनशीलतालाई नबुझेर अनि उहाँहरूले चाहिँ सबै एकनाशका हुन् भन्ने किसिमको कुरा लिनुभयो कि भन्ने चाहिँ लाग्छ मलाई।

0: अलिकति छिमेकीहरूसँगको हाम्रो चाहिँ समझदारी जुन थियो त्यसलाई हामीले कतै अलि हामीले लुज गर्यौं कि भन्ने लागेपछि यो रियलाइज भएर भेट्न थाल्नु भयो कि भन्ने पनि देखिन्छ। त्यसरी यसलाई अर्थ लगाउन सक्छौ हामीले
1: भनेको प्रधानमन्त्री बालेनले चाहिँ पहिले जुन कूटनीतिक भेटघाटमा जुन कडी कडाउ कसी कसाउ जस्तो गरे जस्तो सन्देश दिएका थिए त्यसमा अलिकति लचिलो म भए म हुन्छु म बदलिन्छु बदलिन थाले भन्ने संकेत गरे हो भन्ने बुझे
0: त्यसरी पनि बुझौ। र सुरुमा हामीलाई पनि लागेको के थियो भने अलिकति प्रोटोकल जसरी चाहिँ पहिला देख्थ्यौ हामी त्यसलाई व्यवस्थित गर्न खोज्नु भएको हो कि अहिलेको नेतृत्वले गर्न खोजेको हो कि भन्ने लागेको थियो तर त्यो बुझाइ चाहिँ पुग्या रहेनछ भन्ने चाहिँ
1: तर हिजो जुन हिजोको नेताहरूले प्रधानमन्त्रीले जसलाई पनि जुन तहकोलाई पनि जति बेला पनि जहाँ पनि जसरी पनि भेट्ने जुन प्रचलन थियो त्यसमा त एक खालको खिची बसाल्न खोजेको यहाँले जुन भन्नुभयो नि अब व्यवस्थित गर्न खोजेको त्यसरी पनि हेर्न सकिँदैन र
0: सुरुमा चाहिँ मलाई पनि लागेको व्यवस्थित गर्न खोजेको हो भनेदेखि केही हदसम्म यो ठिक छ भन्ने चाहिँ लागेको थियो तर अब छिमेकीहरूसँग जो हाम्रो चाहिँ एकदम प्राथमिकतामा पर्दछन् ती छिमेकी हरूसँग अरूको जस्तो जो हाम्रो लेनदेन कम हुनेछ तिनीहरूसँग जस्तो व्यवहार गरेर त्यो पुग्दैन यो भनिराख्दाखेरि हामी चाहिँ कुनै छिमेकीको साइड लिने अथवा कुनै छिमेकीसँग हामी चाहिँ लपक्कै चाहिँ साँच्चिने भन्ने पनि होइन त्यो हामी गर्नै हुँदैन त्यो त त्यो झन् आत्मघाती हुन्छ तर के भने प्रोटोकललाई व्यवस्थित गरिकन पनि हामीले बडा सन्तुलित र संयमित रूपमा चाहिँ मेसेज दिन सक्छौ र प्रधानमन्त्रीजीले अब तपाईँको भन्नु न उनीहरूले उति बेला भेट्न खोजेका थिए भने कुनै सन्देश पनि थियो होला उनीहरूको सन्देश त त्यो चाहिँ अब चार महिना ढिलो आयो नि त
1: भनेको जुन एक खालको संवादहीनता थियो प्रधानमन्त्रीको तहबाट नेपाली स्थित कूटनीतिज्ञ खास गरेर दुईवटा छिमेकी जसको धेरै चासो सरकार रहन्छ नेपालप्रति उनीहरूसँग जुन संवादहीनता थियो त्यसले चाहिँ कहीँ न कहीँ अन्योलकै सृजना गरेका थियो भन्ने यहाँको बुझाइ
0: भेटघाट नहुँदासम्म त्यस्तो किसिमको पर्सेप्सन क्रिएट गरेका थियो कि भन्ने चाहिँ लागेको
1: भनेपछि प्रधानमन्त्रीले कूटनीतिक क्षेत्रमा पनि जहाँ आश्वस्त पार्नुपर्ने समन्वय गर्नुपर्ने संवाद गर्नुपर्ने त्यहाँ चाहिँ खाल्डो राखिराखेका थिए भन्ने नै हो त्यसो भए
0: अलिकति ग्याप चाहिँ पर्न थाल्या हो कि भन्ने चाहिँ देखिन्थ्यो किनभने हाम्रो जस्तो मुलुकमा पहिलेदेखि पनि चाहिँ प्रचलनमा आएको लिडरसिपबाटै चाहिँ आश्वस्त हुन खोज्छन् हाम्रा छिमेकीहरू पनि अरू चाहिँ हाम्रा अरू मित्र राष्ट्रहरू पनि चाहिँ टप लिडरबाटै चाहिँ अलिकति सुन्न चाहन्छन् उनीहरू आश्वस्त हुन चाहन्छन् त्यसैले जुन भेट्नु भएको छ प्रधानमन्त्रीजीले आज भेट्नु भएको कुरा गर्नुभयो त्यो चाहिँ राम्रो हो तर यो अलि यसको पनि समय हुन्थ्यो अलिकति अन्य अगाडि भइदिएको भएदेखि समयमा भइदिएको भएदेखि अरू राम्रो हुन्थ्यो भन्ने चाहिँ हाम्रो बुझाइ
2: पूर्व प्रधानमन्त्रीहरू सुशील कोइराला र शेरबहादुर देवाका विदेश मामिला सल्लाहकार रहिसकेका पूर्व राजदूत दिनेश भट्टराई साथी शरद केसीसँग कुरा गर्दै अर्को विषय राज्य कोषबाट कसैले पनि दोहोरो सुविधा नलिउन् भनेर संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी संशोधन विधेयक ल्याइएको सरकारले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलका क्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तावित व्यवस्थाले आगामी दिनमा राम्रो नजिर स्थापित गर्ने बताइन्। सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ताका लागि सांसदहरूले 72 घण्टाको समय पाउनेछन्। सुनौ एक रिपोर्ट। कानून मन्त्री गौतमले संवैधानिक निकायका पदाधिकारीहरूका हकमा दोहोरो सुविधा दिनु हुँदैन भनेर सरकारले विधेयक ल्याएको प्रश्न पारिन्। उनले जनताले तिरेको करको सही सदुपयोग होस् अनि त्यसलाई राज्यले मितव्ययी हिसाबले सदुपयोग गर्न सकोस् भन्ने मान्यताबाट विधेयक निर्देशित भएको उल्लेख गरिन्।
3: त्यो आफूले काम गरुन्जेल तलब खाँदा खाँदै पेन्सन चाहिँ खान पाइएन भन्ने कुरा हो कि पेन्सन लिनु पर्यो कि तलब लिनु पर्यो।
2: दोहोरो सुविधा रहेको अन्य ठाउँमा पनि सरकारले सुधार गर्दै जाने कानून मन्त्री गौतमले जनाइन्। सर्वोच्च अदालतले स्थापित गरेको नजिरका आधारमा पनि यो कदम चालिएको उनले बताइन्। करिब 10 वर्ष अघि सर्वोच्च अदालतले लोकसेवा आयोगकी पूर्व अध्यक्ष कयोदेवी यमी विरूद्ध जारी गरेको आदेश उद्धृत गर्दै उनले भनिन्
3: कयो देवी यमी विरुद्ध को उत्प्रेषण परमादेश मुद्दामा पनि दोहोरो सुविधा चाहिँ लिनु हुँदैन भन्ने किसिमको आदेश गरेको छ। यो विधेयक त्यहाँबाट पनि निर्देशित भएको छ।
2: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद रिना उप्रेतीले दोहोरो सुविधा रोक्ने व्यवस्था समान रूपमा लागू गरिनुपर्ने तर्क गरिन्।
4: यो विधेयकको मूल सैद्धान्तिक आधार नै राज्य कोषबाट एउटै व्यक्तिले एकै समयमा दोहोरो सुविधा लिनु हुँदैन भन्ने हो भने त्यो सिद्धान्तलाई कुनै एउटा पद वा समूह मात्र सीमित गर्नको औचित्य संसदले खोज्नु पर्दछ।
2: नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले पदाधिकारीलाई सुविधा दिँदा राज्यको आर्थिक हैसियत पनि हेरिनुपर्ने धारणा राखिन्।
5: संवैधानिक निकायका पदाधिकारीलाई उचित पारिश्रमिक र सेवा सुविधा दिनु आवश्यक छ, तर त्यो पदको जिम्मेवारी अनुकूल कानून क्षमता पारदर्शी र राज्यको आर्थिक क्षमता भित्र हुनुपर्छ कि पर्दैन।
2: आजको बैठकले उक्त विधेयकमाथि विचार गरिस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अब सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्न सक्नेछन्, जसका लागि उनीहरूलाई 72 घण्टाको समय उपलब्ध हुनेछ। एउटा विषय संक्षेपमा, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। आज बसेको सो पार्टीको केन्द्रीय कार्य समिति बैठकले एलपी ग्यासको विकल्पमा बिजुली प्रयोगलाई प्रोत्साहन गर्न, उपभोक्तालाई इण्डक्सन चुलो लगायतमा पुनः सहुलियत दिन र ग्यास विस्थापन गर्ने स्पष्ट एवं दीर्घकालीन ऊर्जा नीति लागू गर्न समेत माग गरेको प्रवक्ता देवराज चालिसेले बताए। मूलत जनजीविकाको विषयमा बैठक केन्द्रित रहेको भन्दै भोलि राजनीतिक विषयमा छलफल हुने प्रतिपक्षी काँग्रेसले जनाएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, पूर्वी भारतको झारखण्ड राज्यको राँचीमा विधानसभातर्फ र्याली गर्दै अघि बढेका प्रदर्शनकारी र प्रहरी बीच हिंसात्मक झडप भएको छ। प्रहरीले प्रदर्शनकारीहरूमाथि पानीको फोहरा र अश्रु ग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको छ। झारखण्डका विद्यार्थीहरूले सरकारी भर्ती परीक्षामा भएको भनिएको अनियमितताको विरोध जारी राखेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
6: राँची शहरका एसपी पारस राणाले घटनामा 3 प्रहरी र 4-5 प्रदर्शनकारी घाइते भएको बताए। प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न पानीको फोहरा प्रयोग गरेको जनाएको छ। विरोध स्थलमा रहेका बीबीसी संवाददाता दिल नवाज पासाले प्रहरीको लाठीचार्जका कारण धेरै प्रदर्शनकारीहरू घाइते भएको बताएका छन्। युवा प्रदर्शनकारीहरूले त्यहाँको सरकारी जागिरका लागि हुने परीक्षा रद्द गर्न माग गर्दै विरोध जनाउँदै आएका छन्। 9 दिनदेखि आमरण अनसनमा रहेका विद्यार्थी नेता देवेन्द्रनाथ महतो पनि र्यालीमा सहभागी भए। उनले काँडेतारको बार र ब्यारिकेड पार गरेको दावी गरेका छन्। यसैबीच कक्रोच जनता पार्टीका प्रवक्ता आशुतोष राकाले मार्चलाई समर्थन गर्दै हामी तपाईहरूसँगै छौं भनेका छन्। झारखण्ड सरकारले विद्यार्थीहरूको करिब 98% माग पूरा गरेको दावी गरेको छ। विद्यार्थीहरू यो दावी स्वीकार गरिरहेका छैनन्। सबैभन्दा ठूलो विवाद भनेको झारखण्डमा कर्मचारी छनौट गर्ने आयोग सीजीएल परीक्षा रद्द गर्ने र सम्पूर्ण मामिलाको सीबीआई अनुसन्धानको बारेमा कुरा गर्ने हो। आइतबार राँचीमा सरकार र आन्दोलनकारी बीच वार्ता भएको थियो, जसमा 14 जेपीएससीको प्रारम्भिक परीक्षा रद्द गर्ने उच्च स्तरीय छानबिन समिति गठन गर्ने मागमा सहमति भएको बताइएको छ।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
3: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
4: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
5: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तो पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
3: ए हो र, हस् दाई म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
0: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपति, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98-560-62-891।
7: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
4: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
8: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 06-5590-065, मोबाइल 98-166-34-372।
2: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
10: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो, आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
10: छुटका दायराहरू,
2: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
10: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
2: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
10: थप जानकारीका लागि सम्पर्क 06-5-71-479, मोबाइल 98-560-62-265 र 98-4-68-64-145।
11: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
12: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
12: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98066-81115।
13: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
14: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
13: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
15: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
13: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ।
16: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनी स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
17: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 98560-66136 र 98151-66136।
18: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: डडायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमा हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
0: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे दुले गाउँको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817
4: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
5: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
5: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
5: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
4: साइटिका तथा नसा सम्बन्धी दुखाइ व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
5: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9846096769 र 9846015644
5: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
6: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
5: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
6: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
5: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
4: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
5: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
4: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
5: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
4: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि फोन 0656093769
7: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ अरे तपाईँ त आजै जानुहोस् हो
6: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
7: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
6: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
7: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
4: होटल फ्यामिली एन्ड लज खैरिनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9856023420 9901454674 र 9864023420
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
5: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
5: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
5: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
5: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
2: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
11: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
12: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055,
11: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
12: भूमनाथ अधिकारी, ढोरफिर्दी गणेश टोल, रु 10,155,
11: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
12: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000,
11: ऋषिराम पौडेल चेराबेसी, रु 10,000,
12: र समाया गुरुङ दिलेगौडा, रु 55,555,
11: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
12: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
11: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल, रु 21,000,
12: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
11: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
12: दिलबहादुर श्रेष्ठ दुलेगौडा, रु 101,111,
11: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
12: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055,
11: कृष्ण राज घिमिरे दुलेगौडा, रु 55,555।
13: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: होइन है आरुषि, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
3: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के? बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
4: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र?
3: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
4: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
5: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा, हेल्प पोस्ट चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
6: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
6: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
7: शुक्ला, गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
6: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
7: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
6: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
7: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
6: र बिहानी 17 कक्षा सञ्चालन हुने।
7: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला, गण्डकी 5, बेल चौतारा, तनहुँ, फोन 0665712440। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
6: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
8: छुटका दायराहरू:
7: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
8: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
7: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
8: थप जानकारीका लागि सम्पर्क 0655-71479, मोबाइल 9850-62265 र 9840-64-145।
0: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846-78528 र 9908-16142।
11: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
12: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
11: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
13: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
11: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
13: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
11: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
12: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
14: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846-56-99 छ।
15: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
16: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जैसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
15: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
16: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
17: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
18: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
12: ग्राहकको चाहना नै हाम्रो संतुष्टि, जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
17: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
12: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841-61-220।
19: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
20: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
19: हो र, कहाँ छ र त्यस्तो?
20: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
12: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइन का कुर्ता सलवार लुंगी टी शर्ट सहित लेडीज
19: टिकुली माया आज पनि एउटा कुरा मान न भाइ चाडबाड आउन लाग्यो पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको

0: सफल
1: कालिका फैंसी स्टोर्स शुक्ला गंडकी चार दुलेगौड़ा तरकारी लाइन तारा देवी तरकारी पसल संगे
0: प्रोपाइटर नवीन श्रेष्ठ संपर्क 9856062028 र 9801479716
1: एउटा कुरा थाहा पाइ राख्नुस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौ है
2: हैन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
3: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
2: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
4: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9261653507
5: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ
6: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
5: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार
7: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार
0: मोबाइल 9908535537 र 9806615899
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
8: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
1: ओके ल डन
8: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
1: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेजल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
8: प्रोपाइटर गोविन्द सिग्देल फोन 9855628543 र 9847000787
2: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
2: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरिज सामानहरू उपलब्ध छन्
11: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
10: प्रोपाइटर राजन पौडेल मोबाइल 9855062029
12: शैलेशको बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बढेको
13: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचाँदी पसल खोजौला नि
12: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
14: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
15: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
14: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9807169
16: तपाईं सुन्दै हुनुहुन्छ रेडियो

0: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: म्याडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
4: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
4: छुटका दायराहरू:
3: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
4: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
3: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
4: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 9856062625 र 9848064145।
5: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
6: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
5: हो र, कहाँ छ र त्यस्तो?
6: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
5: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
5: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। हेलो बा,
7: कति बन्यो घर? अनि ढलान भयो त?
8: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि।
7: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
8: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
5: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स, बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
5: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746780681।
9: भदौ 1 गते देखि 8 गते सम्म छिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
10: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
9: धार्मिक महोत्सवका आकर्षणहरू
10: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
11: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
9: कथा सहितको झाँकी गीती नाटक
10: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
9: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती,
10: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
9: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
12: एक सय 103.8 अन्डरमनको आवाज
13: स्टुडियो अहिले रातिको 10 बज्यो।
14: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
15: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
16: ढोरबाराही हाइलाइट्सको साथमा
17: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
16: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841649304।
18: नमस्कार, राति 10 बजे समाचार कक्षबाट लक्ष्मी सुना डोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। तनहुको दमौलीमा खाना पकाउने ग्यासको अभाव चर्किँदै गएपछि सहज र नियमित आपूर्तिको माग गर्दै माधव अधिकारीले अनसन शुरू गर्नुभएको छ। व्यास नगरपालिका 3 स्थित अनसन चौतारीमा अधिकारीले आजदेखि अनसन शुरू गर्नुभएको हो। बजारमा पर्याप्त मात्रामा ग्यास उपलब्ध हुन नसक्दा सर्वसाधारण उपभोक्ता लामो समयदेखि समस्यामा परेको भन्दै वहाँले सम्बन्धित निकायको ध्यान आकर्षण गराउन अनसन शुरू गर्नुभएको बताउनुभएको छ। ग्यासको अभावका कारण सर्वसाधारणले घण्टौं लाइन बस्नुपर्ने, आवश्यक परिमाणमा ग्यास नपाउने तथा दैनिक खाना पकाउने जस्तो अत्यावश्यक काम समेत प्रभावित हुने अवस्था सिर्जना भएको अधिकारीको भनाई छ। थर्पु बजारमा खाने पानी उपभोक्ता तथा सरसफाई समितिले गोर्खाको लक्ष्मी बजारमा पहिरोबाट घर क्षतिग्रस्त भएका मानसिंह गुरूङको परिवारलाई ₹1,01,111 आर्थिक सहयोग गरेको छ। लगातारको वर्षाका कारण पहिरो जाँदा गुरूङको घर क्षतिग्रस्त भई परिवार विपदा परेपछि समितिले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो। स्वर्गीय लोकबहादुर गुरूङको स्मृतिमा उहाँका छोरा पदम बहादुर गुरूङले स्थापना गरेको लोकबहादुर गुरूङ स्मृति अक्षय कोषमा जम्मा गरिएको रू 10 लाखबाट प्राप्त ब्याज रकमलाई सामाजिक तथा मानवीय सेवामा प्रयोग गर्ने उद्देश्य अनुसार उक्त सहयोग गरिएको समितिले जनाएको छ। समितिका कार्य समिति सल्लाहकार तथा पदाधिकारीको टोली लक्ष्मी बजार पुगेर पीड़ित परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको हो। समितिका अध्यक्ष नरसिंह राणा र पूर्वाध्यक्ष शेरकुमार मल्लले मानसिंह गुरूङलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो। समितिले विपद परिवारका तथा परेका तथा समस्यामा रहेका व्यक्तिलाई अक्षय कोषको ब्याजबाट प्राप्त रकम मार्फत आगामी दिनमा समेत मानवीय सहयोगलाई निरन्तरता दिने जनाएको छ। नजिक गाउँपालिकाको आइसोला तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा विद्यालय स्तरीय आँखा शिविर शुरू भएको छ। सर्पो आधारभूत अस्पताल व्यवस्थापन समितिको गत साउन 15 गते बसेको बैठकले विद्यालय स्तरमा आँखा शिविर सञ्चालन गर्ने निर्णय गरे अनुसार साउन 24 गतेदेखि भदौ 3 गतेसम्म गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयमा शिविर सञ्चालन गरिने भएको हो। शिविरमा कक्षा 1 देखि 10 सम्म अध्ययनरत विद्यार्थी प्रशिक्षक शिक्षिका तथा विद्यालय कर्मचारीको आँखा परीक्षण तथा आवश्यक उपचार सेवा प्रदान गरिने छ। शिविर अन्तर्गत पहिलो दिन म्याग्दे गाउँपालिका 1 स्थित श्री विजय आधारभूत विद्यालय मानहौ र श्री महेन्द्र माध्यमिक विद्यालय गोडादीमा 205 जनाको आँखा परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये 124 महिला र 81 पुरूष रहेका छन्। परीक्षणका क्रममा 173 जनाको आँखा सामान्य रहेको पाइएको छ भने 35 जनामा विभिन्न प्रकारका आँखा सम्बन्धी समस्या देखिएको छ। एकजना जन्मजात मोतीबिन्दु देखिएपछि थप शल्यक्रिया सहितको उपचारका लागि हिमालय आँखा अस्पताल पोखरा रेफर गरिएको म्याग्दे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिनुभएको छ। श्रावण महिनाको अन्तिम सोमबार तनहुँ स्थित प्रसिद्ध धार्मिक स्थल गुडादी बाराही मन्दिरमा बिहानदेखि दर्शनार्थी तथा भक्तजनहरूको अभूतपूर्व भीड लागेको छ। श्रावणको पवित्र महिना त्यसो यदमाथि अन्तिम सोमबार भएकाले देवी बाराही र भगवान शिवको पूजा आराधना गरी आशीर्वाद थप्न मन्दिर परिसरमा टाढा टाढाबाट श्रद्धालुहरूको घुइँचो लागेको हो। भक्तजनको सुविधालाई मध्यनजर गर्दै मन्दिरका ढोकाहरू दिनभर नै खुल्ला राखिएका छन्। पृथ्वी राजमार्गबाट मात्र 500 मिटरको सहज दूरीमा अवस्थित यो मन्दिर धार्मिक प्राकृतिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिन्छ। मन्दिरका मुख्य पुजारी किशोर बन्धु खनालका अनुसार गुडादी बाराही केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई साथसाथ दिव्य शक्तिको स्थल हो। शुद्ध मन र निष्कपट भावले यहाँ आएर प्रार्थना गर्ने कुनै पनि भक्त खाली हात फर्किनु पर्दैन भन्ने जनविश्वास रहेको छ।

0: तनहु प्रहरीले अदालतको फैसला कार्यान्वयन तथा विभिन्न मुद्दाका फरार प्रतिवादी गरी पाँचजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुबाट खटिएको प्रहरी टोलीले ज्यान सम्बन्धी कसुरमा अदालतबाट 3 महिना कैद र 5,000 रूपियाँ जरिवाना तोकिएका 3 जना पुरूषलाई पक्राउ गरेको हो। यस्तै चेक अनादर मुद्दामा 3,000 रूपियाँ जरिवाना तोकिएकी 1 महिला र अभद्र व्यवहार सम्बन्धी चालू मुद्दामा 10,000 रूपियाँ धरौटी तोकिएका 1 पुरूषलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ। पक्राउ परेका सबैलाई आवश्यक कानूनी कार्यवाहीका लागि तनहु जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी समेत रहनुभएका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। स्याङ्जाको गलिङ स्थित आधी खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ। स्याङ्जा प्रहरीका अनुसार सल्यानको सिद्ध कुमाख गाउँपालिका एक घर भई हाल गलिङ नगरपालिका 11 मुर्किल लामा बस्दै आएका 25 वर्षीय बलदेव बस्नेतको शव सोमबार फेला परेको हो। बस्नेत गलिङ नगरपालिका 7 स्थित आधी खोलामा आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। उनी सोही क्षेत्रमा पुल निर्माणको काम गर्दै आएको प्रहरीले जनाएको छ। बेपत्ता भएपछि प्रहरी चौकी गलिङ र सशस्त्र प्रहरी बल नेपाल 30 नम्बर हेड क्वार्टर गुलमा वालिङबाट खटिएको टोलीले खोजी शुरू गरेको थियो। खोज तलाशका क्रममा बेपत्ता भएको स्थान नजिकै सोमबार दिउँसो उहाँको शव फेला परेको सम्झका प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अदालतबाट दोषी ठहर भई सजाय तथा जरिवाना भुक्तानी गर्न बाँकी रहेका 5 जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी र माथतका युनिटले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा झुटा विवरण पेश गरी दोहोरो नागरिकता लिएको मुद्दाका गलकोट नगरपालिका वडा नम्बर 6 चरौदीका 25 वर्षीय पवन गौतम, 77 वर्षीय अरदत्त गौतम र 50 वर्षीय बबित्र गौतम रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश स्वातीले जानकारी दिनुभएको छ। त्यस्तै प्रहरीले घरेलु हिंसा मुद्दामा गलकोट नगरपालिका 9, बासखोलाका 45 वर्षीय लालबहादुर दर्जी र चेक अनादर मुद्दामा बरिङ गाउँपालिका ओडा नम्बर 2 हुगदी सिदका भीमबहादुर श्रीष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबै कसुरदारलाई जरिवाना असुली तथा बाँकी कैद भुक्तानीका लागि बागलुङ जिल्ला अदालत उपस्थित गराइएको छ। प्रहरीले संयुक्त विशेष अपरेशन सञ्चालन गरेर उनीहरूलाई पक्राउ गरेको त्वातीले बताउनुभएको छ। अदालतको फैसला कार्यान्वयनलाई चुस्त दुरूस्त र प्रभावकारी बनाउँदै न्याय सम्पदानलाई पूर्णता दिन अभियान सञ्चालन गरिएको प्राप्तिको भनाइ छ। बर्खाको समयमा मुस्ताङमा अवैध रूपमा नदी जन्ने पदार्थ उत्खनन गर्नेलाई कडाई गरिएको छ। कोर्ला जोमसोम सड़क खण्ड अन्तर्गत 12 गुङ मुक्ति क्षेत्र गाउँपालिका 4 एकली भट्टी क्षेत्रमा अवैध रूपमा बालुवा उत्खनन गरी ओसर पोसर गरिरहेको छ। वटा ट्र्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अनुमति नलिई बालुवा उत्खनन तथा ओसर पोसर गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय तथा माथतको प्रहरी चौकी कागबेनीबाट खटिएको संयुक्त प्रहरी टोलीले G1T6769 R G1T6693 D1T118 R G1T695 ट्र्याक्टर सहित चालकलाई नियन्त्रणमा लिएको सूचना अधिकारी सन्तोष बस्यालले बताउनु भएको छ। नियन्त्रणमा लिएका ट्र्याक्टर तथा चालकलाई आवश्यक कार्यवाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका प्रकारलाई जनसम्म पठाइएको प्रहरी निर्देशक बस्यालले बताउनु भएको छ। मुस्ताङमा कालीगण्डकी काखोला र लर्जुङ खोलाबाट अवैध तरिकाले प्राकृतिक स्रोत ढुङ्गा गिटी बालुवाको उत्खनन तथा ओसर पोसर गरे बापत ट्र्याक्टर टिप्पर र स्काभेटरलाई नियन्त्रणमा लिई जरिवाना गर्ने गरिए पनि अवैध उत्खनन रोकिएको छैन। जिरापल अत्यधिक अवैध उत्खनन एक्लै भट्टीमै हुने गरेको एक क्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले बताउनु भएको छ। हवस् त यिनै खबरहरूसँगै राति 10 बजेको ढलवारा हाइलाइट्स सकिएको छ। भोलि बिहान 5 बजी सजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सहितका सम्पूर्ण सहकर्मी बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाय फोन केयर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
6: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
5: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
6: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, हाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
7: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
6: मुटु स्वास्थ्य स्वास्थ्य तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
7: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
6: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
7: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी छाती दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
6: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुत्र बैङ्कको ठिक पारिपट्टि। फोन 0635930369।
8: काइनी दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याएको निकाल्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एक टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओसमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
9: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
11: सिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
12: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
11: हो र, कहाँ छ र त्यस्तो?
12: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
6: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
13: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
6: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
7: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
6: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
14: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
8: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
15: हजुर दशकौं देखि यहाँहरूको सेवामा समर्पित छौँ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुवोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
16: मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
17: मयम चिसापानी, अनि बिचमा नझर्ने।
16: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
17: यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
18: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 98461168 र दुलेगौंडा ढोलफिर्दी छापदी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 98235526363।
19: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
20: बाल रोग विशेषज्ञ डाक्टर विनोद सुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
19: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
20: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
19: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
20: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
19: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
20: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
19: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
20: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
19: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
20: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
19: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
21: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, पीएमटी, अल्टर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
22: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
23: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
24: ढोरबाराही हाइलाइट्सको साथमा
25: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौंडा बिपी चोक,
24: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98461439304।

नमस्कार शुभ पिठानी आज मिति 2083 साल श्रावण महिनाको 26 गते मंगलवार साउन कृष्ण पक्षको चतुर्दशी तिथि आज घण्टा कर्ण चतुर्दशी सन् 2026 अगस्त 11 तारीक नेपाल सम्बत 1146 रेडियो ध्वनिबारही 103.8 मेगाहर्जसँगै पात्रो र हाम्रो पात्रोबाट एकसाथ प्रसारण भइरहेको ध्वनिबारही हाइलाइट्समा राष्ट्रीय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू। प्रधानमन्त्री वीरेन्द्र शाहसँग भारत र चीनका राजदूतहरूको छुट्टा छुट्टै भेटवार्ता, दुई देशबीच विकास साझेदारी र सहकार्यको विविध विषयमा छलफल भएको दावी। सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन प्रधानमन्त्रीलाई कांग्रेसको सुझाव, प्रतिपक्षले उठाएका प्रश्नलाई घेराबन्दी वा असहयोगको रूपमा नलिन सांसद रेणुका काउछाको आग्रह। विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा राजीनामा, एमाले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा। पार्टीलाई एक ढिक्का गर्न आफूहरूले प्रयास गरिरहेको कांग्रेसी तृपक्षका नेताहरूको भनाई, सरकारले किसानलाई रोपाईको बेलामा समेत रासायनिक मल दिन नसकेको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आरोप। विद्यालयको सामुदायिक तथा संस्थागत विद्यालयहरू, देशैभरिका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई कक्षा 5 सम्म कुनै पनि प्रकारको परीक्षा नलिन सरकारको निर्देशन, विराटनगर जुट मिल पुनः सञ्चालन गर्न सरकारद्वारा अध्ययन कार्यदल गठन।

0: सुनसरी मृत्यु भएको छ। दिनपछि रविन्द्र कुमार मेहताको परिवार र सरकार बीच सात बुद्धि सहमति, मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया अगाडि बढ़ाउने र परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउन सरकारको प्रतिबद्धता। लघु वित्त पीड़ितहरूको माग सम्बोधन गर्न सरकार र आन्दोलनरत पक्ष बीचमा बुधबारदेखि औपचारिक वार्ता प्रक्रिया शुरू हुने, सरकारसँगको वार्ताका लागि विभिन्न सदस्यीय रहेको टोली गठन। प्रगतिशील तथा परिवर्तनकारी आठ राजनैतिक शक्तिहरूले एकताबद्ध हुने गरी गठन गरेको अग्रगामी मोर्चाको पहिलो बैठक सम्पन्न, आमसभा सहितको कार्यक्रम गर्ने निर्णय। गण्डकी प्रदेश सरकारले घरेलू मदिराको उत्पादन तथा बिक्री वितरणलाई खुल्ला गर्न नियमावली तयार, 18 वर्ष पुगेकालाई बेच्न नपाइने। जग्गाको हदबन्दी र किता काट सम्बन्धी कानून जटिलताले घर जग्गा व्यवसाय समस्यामा परेको व्यवसायीहरूको गुनासो, अर्थतन्त्र चलायमान बनाउन हदबन्दी सम्बन्धी कानूनमा तत्काल सुधार गरेर व्यवसायीलाई अनावश्यक धरखपड नगर्न सरकारसँग आग्रह। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा तीनवटा सहकारीका साना बचतकर्तालाई उनीहरूको बचत फिर्ता। गगन थापाको विरोध वा गाली गलौज गर्नुको साटो मौन रहन नेता डाक्टर शशांक कोइरालाको आग्रह, चुप बसेर उपेक्षा गर्नु नै ठूलो जवाफ भएको भनाई। देशको भविष्य कांग्रेसमै सुरक्षित रहेको कोइरालाको दावी। देशका विभिन्न 970 स्थानमा नयाँ प्रहरी इकाई स्थापना गर्न प्रहरी प्रधान कार्यालयमा माग, 461 प्रहरी कार्यालयको स्तर वृद्धिका लागि 11,286 थप जनशक्ति आवश्यक पर्ने विवरण सार्वजनिक। गण्डकी प्रदेश सरकारद्वारा वितरण गरिएको खेलकुद पदकमा विवाद छानबिन गर्न समिति गठन, प्रक्रिया मेचेर पदक वितरण गरेको पुष्टि भए आवश्यक कार्यवाही गर्ने खेलकुद मन्त्री रेखा गुरूङको भनाई। संसदमा जनताको पीर मर्का समेटिएको भिडियो देखाउन मिल्ने व्यवस्था मिलाउन सभामुखसँग सांसद श्रीराम न्यौपानेको माग। सरकारले निजी क्षेत्रलाई विकासको अभिन्न साझेदारका रूपमा हेर्ने अर्थमन्त्री डाक्टर सोनी वाग्लेको भनाई। अनुकूल वातावरण बनी 200 अर्ब लगानी थप्न बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिले प्रतिबद्धता जनाएको दावी। राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण अहिलेकै गतिमा अगाडि बढ़े, सम्पन्न हुन अझै कम्तीमा 10 वर्ष लाग्ने, 15 वर्ष पुग्दा पनि 15 वटा आयोजनाको औसत प्रगति 55% मात्रै। मतदाता नामावली तथा अध्यावधि कार्यमा सहभागी हुन आह्वान, भदौको पन्ध्रसम्म 18 वर्ष उमेर पूरा भएका नागरिकलाई मतदाता नामावलीमा समावेश गर्ने गरी अध्यावधि प्रक्रिया जारी गरियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कर छुट दिएको विषयमा पत्रकार गरेको आरोपमा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई 15 लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश। ग्यास आपूर्तिको समस्या समाधान गर्न कांग्रेसको माग, सहजै ग्यास उपलब्ध नहुँदा जनताको दैनिक जीवन प्रभावित बनेको टिप्पणी। तनहुको शुक्ला गण्डकी मुक्तिनाथ सेवन धाममा पोखरा शुक्ला गण्डकी र भीमादका एमआरआरमा आबद्ध युवाहरूद्वारा भजन प्रस्तुत, भजन संस्कृतिमा रमाउन स्थानीयको उल्लेख्य सहभागिता। प्रधानमन्त्रीप्रति सत्ता र प्रतिपक्ष दुवै आक्रमक, 3 विधेयक संसदमा प्रस्तुत, राजदूतसँग बालुङले थारी संवाद, र त्रिपक्षीय रक्षा सम्झौताले क्षेत्रीय समीकरण बदल्ने इरानको दावी। इण्डोनेसियामा कार रेस दुर्घटनामा 8 जनाको मृत्यु, उत्तर कोरियाको क्षेपास्त्र परीक्षण पछाडि दक्षिण कोरिया र अमेरिका संयुक्त अभ्यास गर्दै। परीक्षा प्रणालीमा सुधारको माग गर्दै भारतको झारखण्डमा विद्यार्थी फेरि आन्दोलित, हस्तिनाको प्रत्यार्पण प्रक्रिया अगाडि बढ़ाउन भारतलाई बंगलादेशको आग्रह। परमाणु सम्झौता बिना नै ईरानसँग युद्ध अन्त्य गर्न तयार भएको ट्रम्पको भनाई, हर्मुज खोल्नुपर्ने शर्त सुकी रिहाईका लागि आसियानले गरेको आह्वान म्यानमारद्वारा अस्वीकार, नौ अफगान निजी विश्वविद्यालयको इजाजत पत्र खारेज। गुगल अमेजनको डाटा सेन्टर परियोजना विरूद्ध भारतमा प्रदर्शन, आफ्नो सबै शर्त पूरा नभएसम्म हर्मुज जलमार्ग नखोल्ने इरानको चेतावनी। आईसीसीद्वारा पुरूष एक दिवसीय विश्वकपको छनौट प्रक्रिया र प्रतियोगिताको संरचनामा अचानक परिवर्तन गरेको प्रति स्कटल्याण्ड र नेदरल्याण्ड क्रिकेटको असन्तुष्टि। विश्वकप लीग दुईमा टोलीको कमजोर प्रदर्शन पछाडि क्यानद्वारा कप्तान परिवर्तन सहित 14 सदस्यीय टोलीमा व्यापक फेरबदल, नेपाल क्रिकेट संघद्वारा सन्दीप लामिछानेलाई नेपाली एक दिवसीय टोलीको नयाँ कप्तानको जिम्मेवारी। अवस्था यिनै खबरहरूसँगै आजका लागि ढोरबार यही हाइलाइट सकिएको छ। मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईँलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। 7 बजे विस्तृत समाचार सहित हामी उपस्थित हुनेछौ। समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म अशोक विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबार 103.5 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची: युरिया प्रति केजी ₹22-23, डीएपी ₹49-50 र पोटास ₹38-39। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
3: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to Learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyan Marga, Nadipur. Pokhara 3 Kasti, Nepal. Phone 061-544-761 570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
5: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
5: त्यसो भए कहाँ जाने त कान्छा?
4: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
5: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
6: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्रैक्टर, पावर टूल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिंग मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिंग, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
2: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा।
7: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
8: हजुर, दान गरौ।
7: शुक्ला हिलेटा क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
8: दान गरौ, सकेको गरौ, सबैले गरौ।
7: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तन हो।
9: फुकै खाए सारै मिठो, पकाए त अच्वाकै, एक पाकेटले पेट भरिने के हो भन अपवाकै।
10: यी यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279।
1: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवन धाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
2: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: धार्मिक महोत्सवका आकर्षणहरू
2: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
3: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
1: कथा सहितको झाँकी गीति नाटक
2: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
1: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती,
2: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
1: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछेपानी तनहुँ।
0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
4: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछेपानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
5: सधैँ यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
7: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
6: र 98678 87।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 98562493 र 98562830
2: प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
5: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
6: कि बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
5: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98460188017।
8: हेलो बा,
9: कति बन्यो घर? अनि ढलान भयो त?
10: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
9: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
10: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
11: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
12: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
11: प्रोप्राइटर राम भुजेल, सम्पर्क 98191 50630 र 97476 80681।
13: एक सय तीन थोप्लो आठ, अन्तर्मनको आवाज।
14: दिनको संकेत सधैँ बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ठोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनसादी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल साउन 26 गते मंगलबार, साउन कृष्ण पक्षको चतुर्दशी तिथि, सन् 2026 अगस्त 11 तारीख। सुन र चाँदीका आधुनिक आकर्षणका गहना बनाउनु परेमा दुलेगौड़ामा रहेको रेडियो ठोरबाराई रहेको भवनभन्दा केही घर तल अवस्थित जय शिव सुनसादी पसलबाट कारोबार गर्नुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। तपाईको आजको राशिफल शुरू गरौं। सबैभन्दा पहिले मेष राशि। तपाईको आजको दिन सामान्य रहनेछ। विरोधी सक्रिय रहनेछन्। आफ्नो भनेको साथी विपक्षीको मोर्चामा उभिएका छन्। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। शिक्षामा थप मेहनत गर्नुपर्ने देखिन्छ। वृष राशि। तपाईको आजको दिन राम्रो रहनेछ। आज बोलीको प्रभावले काम बढ्नेछ। राजनैतिक क्षेत्रमा फाइदा हुनेछ। राजनैतिक नियुक्तिको अवसर प्राप्त होला। शिक्षामा सफलता मिल्नेछ। मिथुन राशि। तपाईको आजको दिन राम्रो रहनेछ। सोचेको काम बढ्नेछ। गुरुसँगको भेटले मन प्रसन्न हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। हरेक काममा थप मेहनत आवश्यक रहनेछ। कर्कट राशि। तपाईको आजको दिन राम्रो रहनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा ढिलासुस्ती भए पनि स्वास्थ्यमा